0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। सरकारले राष्ट्रिय परिचय पत्र छपाई सहित सूचना प्रणालीको व्यवस्था र मरमत सम्भारका काम आफै गर्ने भएको छ। यसअघि विदेशी कम्पनीको सहयोगमा राष्ट्रिय परिचय पत्रका लागि व्यक्तिको विवरण संकलन, त्यसको व्यवस्थापन, भण्डारण लगायत परिचय पत्र छपाईको काम हुँदै आएको थियो।
2: नेपालमा निजी सामुदायिक गुठी तथा अन्य गैर सरकारी शिक्षण संस्थाको संख्या उल्लेखनीय वृद्धि भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सरकारी बाहेक निजी शिक्षामा 3 खर्ब भन्दा बढ़ीको लगानी रहेको देखिएको छ। सर्वेक्षण अनुसार सरकारी स्वामित्व बाहेकका शिक्षण संस्थामा 3.9 खर्ब रूपियाँ बराबरको स्थिर पुँजी लगानी रहेको छ भने यस क्षेत्रले 3,11,516 रोजगारी रहेको देखिएको हो।
1: गोर्खाको शहीद लखन गाउँपालिकाले न्यून विद्यार्थी संख्या भएका 10 विद्यालयलाई समायोजन गरेको छ। गाउँपालिकाले जेठ 22 गते बसेको कार्यपालिका बैठकले विद्यालय समायोजन गर्ने निर्णय गरेको हो। पालिकाको यस कदमलाई शैक्षिक गुणस्तर, अभिवृद्धि, स्रोत साधनको प्रभावकारी व्यवस्थापन तथा विद्यालय सञ्चालन खर्चमा मितव्ययता ल्याउने उद्देश्य अनुरूप गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताउनुभयो।
2: नेपालको वैदेशिक व्यापारमा असन्तुलन झन गहिरिँदै गएको छ। चालू आर्थिक वर्ष 2082-83 एघार महिनामा मुलुकले 16.13 करोड़ रूपियाँ भन्दा बढ़ीको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा 15.67% बढ़ेको हो।
1: वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यका रूपमा मलेसिया पुनः दरिन थालेको छ। वैदेशिक रोजगार विभागका अनुसार 4 महिना यताको श्रम स्वीकृतिको तथ्याङ्कका आधारमा मलेसिया नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य बनेको हो।
2: सिराहाको बरियापट्टी 5 का इन्द्रदेव यादव 2 महिनादेखि म्यान पावर कम्पनीका ढोका ढोकामा धाइरहेका छन्। उनी संयुक्त अरब इमिरेट्स यूएई जान भन्दै चैत 1 साता काठमाडौँ आइपुगेका हुन्। यसबीचमा उनले 4 रोजगारदाता कम्पनीमा अन्तर्वार्ता दिइसके तर कुनैमा पनि उनको नाम निस्किएन। काठमाडौँको वसुन्धरा स्थित एक म्यान पावर कम्पनीमा अन्तर्वार्ता दिने लाइनमा शुक्रबार भेटिएका उनले भने पैसा बुझाएपछि विदेश जान पाइन्छ भन्ने लागेको थियो तर होइन रहेछ। अन्तर्वार्तामा पनि नाम निस्कदैन, यो मेरो 5 अन्तर्वार्ता हो। उनी म्यान पावर कम्पनीको मागपत्रको सूचना हेरेर अन्तर्वार्तामा सहभागी हुने गरेका छन्।
1: मुलुकमा वार्षिक 68 अर्ब रूपियाँ बराबरको झण्डै 37 लाख मेट्रिक टन आलु उत्पादन हुने गरेको छ। राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रको तथ्याङ्क अनुसार 2,20,599 हेक्टर क्षेत्रफलमा 36,81,516 मेट्रिक टन आलु उत्पादन हुने गरेको हो। उपभोक्ताका लागि 39,70,367 मेट्रिक टन आलु आवश्यक पर्ने गरेकोमा अपुग आलु बाहिरी मुलुकबाट भित्रने गरेको छ।
2: नेपालमा डिजिटल प्रविधिको प्रयोग तीव्र विस्तार भइरहेका बेला त्यसको प्रत्यक्ष प्रभाव स्मार्टफोन आयातमा पनि देखिएको छ। चालू आर्थिक वर्षको 1 महिनामै स्मार्टफोन आयातमा 43.45 अर्ब रूपियाँ भन्दा बढ़ी बाहिरिएको तथ्याङ्कले देखाएको छ।
1: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस बहुद्देश्य सहकारी संस्था र आइडियल यमुना बहुद्देश्य सहकारी संस्थाका थप 82 जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार लालीगुराँस सहकारीका 70 जना र आइडियल यमुना सहकारीका 12 जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका हुन्।
2: अब शेयर बजार। केही दिनदेखि 2,700 बिन्दु भन्दा माथि रहेको नेप्से परिसूचक मंगलबार भने त्यो मनोवैज्ञानिक तहभन्दा तल झरेको छ। नेप्से मंगलबार 2,674.48 बिन्दुमा बन्द भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानमा पछिल्लो समय एकपछि अर्का व्यक्तिहरू पक्राउ पर्ने क्रम बढ़ेसँगै लगानीकर्ता त्रसित बनेका छनृ।

0: माँ को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। विश्वव्यापी जलवायु परिवर्तनका कारण सबैभन्दा ठूलो मूल्य बाल बालिकाले भोग्नु परेको पाइएको छ। संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले हालै सार्वजनिक गरेको चिल्ड्रेन्स क्लाइमेट रिस्क रिपोर्ट 2026 अनुसार विश्वका करिब 1.1 अर्ब बाल बालिका अन्तर सम्बन्धित 3 जलवायुजन्य जोखिमको सामना गरिरहेका छन्। यसले उनीहरूको स्वास्थ्य, शिक्षा र जीवनयापनमा गम्भीर खतरा उत्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ।
4: अब खेल खबर। फिफा विश्वकप 2026 समूह के अन्तर्गत गैराती अमेरिकाले पोर्चुगल अमेरिकामा भएको खेलमा उज्बेकिस्तानमाथि पोर्चुगलले उज्बेकिस्तानमाथि 5-0 गोल अन्तरको विशाल जित दर्ता गरेको छ। यसअघि भएको आफ्नो पहिलो खेलमा कंगोसँग 1-1 गोलको बराबरीमा रोकिएको पोर्चुगलले दोस्रो खेलमा भने उज्बेकिस्तानमाथि शानदार जित निकालेको हो। पोर्चुगलको यस जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले 2 गोल गरे भने नुनो मेन्डेस र राफेल लियोले 1-1 गोल थपे। पहिलो खेलको बराबरीपछि दबावमा परेको पोर्चुगलले यस विशाल जितसँगै समूह केमा 4 अङ्क जोड्दै आफ्नो स्थिति बलियो बनाएको छ। फिफा विश्वकप अन्तर्गत नै समूह एलको खेलमा इङ्ल्याण्ड र घानाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन्। अहिले पानामा र क्रोएसिया बीचको खेल जारी छ। आजै अहिले बिहान 7:45 हुने खेलमा कोलम्बिया र कंगो भिड्दैछन्।
3: अब विचार विश्लेषण। राजनीतिक जोखिमको संघार शीर्षकमा प्रकाश चन्द्र लोहनीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। नेपालको संविधानले व्याख्या गरेको राजनीतिक व्यवस्था संवैधानिक कल्याणकारी उदारवाद हो। यसको सफलता सरकारको नियतमा भर पर्छ। प्रजातन्त्रकै कुरा गर्ने हो भने उत्तर कोरियादेखि क्युबा वा भेनेजुएला सबैले आफूलाई प्रजातान्त्रिक भन्छन्, तर यथार्थ के हो भने चुनावले मात्रै प्रजातन्त्रको सफलता निर्धारण गर्दैन, यो शासकहरूको नियतले गर्छ। हालसम्मका सरकारी काम कार्यवाहीले नेपालमा हुकुमी शैली शुरू हुन थालेको झझलको दिन छ। प्रधानमन्त्री बालेन्द्र शाह समयमै राजनीतिक जोखिमवादबाट सतर्क हुन जरूरी छ।
4: अरब सहायता यथावत समस्या, सौभाग्यवालीको विचार नागरिक दैनिकले छापेको छ। हरेक वर्ष उही दृश्य दोहोरिन्छ। नयाँ परियोजनाहरू शुरू हुन्छन्, सम्झौताहरूमा हस्ताक्षर हुन्छन्, तालिम सञ्चालन गरिन्छ, प्रतिवेदन प्रकाशित गरिन्छ र सफलताका कथाहरू प्रस्तुत गरिन्छन्। नेपालको दुर्गम गाउँ, सीमान्तकृत समुदाय, किसान, महिला, युवा र साना उद्यमीहरूमाझ भने एउटै प्रश्न सधैँ जीवित छ। अरबौं रूपियाँ सहायता आयो तर हाम्रो जीवन किन अपेक्षा
3: उधारो असुली कानूनको अवधारणा शीर्षकमा ज्योति दाहालको विचार आर्थिक अभियान दैनिकमा छापिएको छ। उधारो बिक्री गर्दा विक्रेताले क्रेताको साख मूल्याङ्कन क्रेडिट रेटिङ हेर्नुपर्ने अनिवार्य व्यवस्थाले नेपालको वर्तमान बजार र आर्थिक धरातलमा ठूलो व्यावहारिक जटिलता थप्छ। उधारो कारोबारलाई कानूनी दायरामा ल्याएर व्यापार पनि चल्ने र पैसा पनि सुरक्षित हुने वातावरण बनाउन खोजिएको छ। केन्द्र र प्रदेश र पालिकामा 3 तहको व्यापारिक उधारो असुली समितिको प्रस्ताव गरिएको छ। केन्द्र, प्रदेश र पालिका स्तरमा रहने समितिको न्यायिक हैसियत प्रष्ट भने देखिन्न।
4: हिमालय टाइम्सले घनश्याम कोइरालाको विचार छापेको छ। आरोपको दुष्चक्रमा नेपालको राजनैतिक शीर्षकको विचार। अहिले उदाएको राजनैतिक शक्तिलाई पनि निरपेक्ष भाष्य सिर्जना गरेर विरोध मात्र गर्नुहुँदैन, यसका गुण दोषका आधारमा स्वीकार र अस्वीकार गर्नु उचित हुनेछ। सबै पुराना पूर्णत गलत नयाँ भएकै हुनाले शत प्रतिशत सही भन्ने विरोध र बुझाइको परम्परागत बान्की फेर्नुपर्छ। अन्यथा यो आरोपको राजनीतिले इतिहासको सन्तुलन मात्र गुमाउने छैन, समाजलाई सधैँका लागि निराश र अविश्वासको अन्धकार सुरुङमा
3: हस्त। नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।

0: Radio N Aryan 99.1 समय को ख्याल राखौं 6 बज्यो
1: खरो विषयमा तरो बहस नेपाली बहस
2: यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ
3: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: डिसोम फाइबर नेट

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट खिम्बोमा उपस्थित भइसकेको छु। आजको नेपाली बस पनि देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस डिजिटल प्लेटफर्ममा hamropatro.com र नेपाली network.com मार्फत पनि तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी विशेष गरी देशको आर्थिक, राजनैतिक, सांस्कृतिक पाटोका विषयमा बहस र चर्चा गर्ने गर्दछौँ र नेपालीहरूले धेरै मन पराउने कार्यक्रम हो नेपाली बहस। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्ताव छ। प्रत्यक्ष कार्यकारी, गैरदलीय राष्ट्रिय सभा, मूल राजनैतिक सिद्धान्त, सामाजिक लोकतन्त्र, उपराष्ट्रपति, राष्ट्रिय सभा अध्यक्ष हुने व्यवस्थाको पनि प्रस्ताव गरिएको छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ। 900 केन्द्रीय सदस्यको निर्वाचन आज हुँदैछ। मतदान सकिएको 2 घण्टामा परिणाम दिने निर्वाचन आयोगको भनाई समेत रहेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढंगले आज आफूलाई एउटा प्रथम ऐतिहासिक महाधिवेशनबाट वैधानिकता प्रदान गर्दैछ। तदर्थ समितिबाट राष्ट्रिय स्वतन्त्र पार्टी एउटा अब वैधानिक ढंगले आफ्नो महाधिवेशनलाई सफल पारेर नेपालको राजनीतिमा जसरी उदयमान भयो 4 वर्षपछि उसले आफूलाई संस्थागत गरेको पनि स्थिति छ। प्रदेश सभा खारेजीको पक्षमा यतिखेर राजसभा उभिएको छ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद, मन्त्री नबन्ने प्रणाली, दलविहीन स्थानीय तह एवं 753 को संख्यामा 1/3 कटौती, प्रदेशसभाको खारेजी सहित संघीयता पुनर्संरचनाको एजेण्डा राष्ट्रपतिले बहसका लागि प्रवेश गराएको कुरा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति सोनी वाग्लेले जानकारी गराउनु भएको छ। आदरणीय श्रोता, 2072 सालमा संविधान जारी भएसँगै नेपाल संघीयतामा प्रवेश गर्यो। 2074 र 2079मा 2 पटक प्रदेशसभाको निर्वाचन पनि भए। 84मा 3रो पटक प्रदेशसभाको निर्वाचन हुँदैछ र यस बेला राष्ट्रपतिले प्रदेशसभा खारेजीको एजेण्डा औपचारिक रूपमै अघि सारेको छ र राजनीतिक दलहरूले पनि प्रदेशसभा खारेज गर्नुपर्दछ, प्रदेशसभाको औचित्य हुन सकेन भन्ने ढंगले चाहिँ सबैले आवाज उठाइरहेको सुनिन्छ र केही व्यक्तिहरू बाहेक प्रदेशसभा रहनु हुँदैन र प्रदेशसभाको काम छैन भन्ने मत यतिखेर व्यापक रूपमा उठिरहेको छ राष्ट्रमा, देशमा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गुटकै त्रास छ। यो महाधिवेशनमा गलत पात्र र गलत प्रवृत्तिको एउटै बिउ पनि नरोपियोस्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेले महाधिवेशनको बन्द सत्रमा प्रतिनिधिहरूलाई निर्देशन दिएका छन्। बन्द सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले प्रतिनिधिहरूलाई गत निर्वाचनमा मत दिने 52 लाख नागरिकको विश्वासका लागि भए पनि कुनै गुट, उपगुट र प्यानल नबनाउन समेत आग्रह गरेका छन्। हामीलाई विश्वास गरेर मत दिने 52 लाख बढी नागरिकले हामीलाई हेरिरहेका छन्। उनीहरूको विश्वासका लागि भए पनि कुनै गुट नहोस्, कुनै उपगुट नहोस्, कुनै प्यानल नबनोस् उनले भने पहिलो महाधिवेशन हुनु अघि नै झण्डै 2/3 सरकार बनाउन सफल राष्ट्रपतिका लागि यो ऐतिहासिक महाधिवेशन भव्यताका साथ सम्पन्न गर्नुपर्ने चुनौती रहेको छ। आदरणीय श्रोता, अन्दोलनमा छन् आधा अध्यादेशहरू, अन्दोलनमा परेका अध्यादेशहरू, संवैधानिक परिषद ऐन संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश, विश्वविद्यालय सम्बन्धी ऐन संशोधन अध्यादेश, केही नेपाल ऐन संशोधन अध्यादेश। अघि बढेका अध्यादेश भनेको सहकारी ऐन 2074 संशोधन अध्यादेश, सार्वजनिक खरिद ऐन 2063 संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन अध्यादेश। यतिखेर अध्यादेशलाई आलापत्र किन फालिएको छ यसको विषयमा पनि आज हामी चर्चा गर्न चाहन्छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन हिसाबले, जुन ढङ्गले अहिले जनताले मत दिएका छन्, जनताले पत्याएका छन्, उसले आफ्ना हरेक गतिविधिहरूलाई पारदर्शी बनाउनु पर्ने उसका लागि एउटा चुनौती पनि छ। दुःखद खबर छ, 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारले अल्टिमेटम दिएको छ। विस्थापित सुकुम्बासी झनै अन्यौलमा भन्छन् सरकारबाट जग्गा पाइएला भन्ने आश गरिरहेका बेला बसिरहेको ठाउँ समेत छाड्नुपर्ने भयो। कहाँ जाने, के गर्ने चिन्ता छ सुकुम्बासीहरूलाई। तपाईँलाई थाहा छ कुनै पनि ठाउँमा नेपालको जग्गा नभएका सुकुम्बासीहरू यतिखेर अलपत्र पर्ने एउटा परिस्थिति आएको छ। बागमती सभ्यताले तत्काल खाली गर्न भनेको छ त्यो ठाउँलाई। सरकार तानासाई र अधिनायकवादी बाटोमा हिँडेको एमालेको निष्कर्ष छ। पौडेल पक्राउको सशक्त राजनीतिक प्रतिवाद गर्ने यतिखेर नेकपा एमाले निष्कर्ष निकालेको छ। पूर्व अर्थमन्त्री समेत भइसकेका अर्थमन्त्री विश्व पौडेल यतिखेर प्रहरीको हिरासतमा छन्। विश्व पौडेल तत्कालीन बेला बहुदलपछि प्रधानमन्त्री बनेका लोकेन्द्र बहादुर चौहानको पालादेखि नै
उनी मन्त्री बन्दै आयो वा तथा खेलकुद मन्त्रीबाट उनी अगाडि बढ्दै आए पटक पटक देशको उप प्रधानमन्त्री बने नेकपा एमालेभित्र हल्ला सुनिन्थ्यो उनलाई नेकपा एमालेका अग्रवाल समेत भनेर खिसी जुरी हुन्थ्यो पार्टीमा भन्ने खालका विषयहरू पनि आउँथे उनले धेरै सम्पत्ति जोडेको विषय नेकपा एमालेभित्र पनि चर्चा हुने गर्दथ्यो वैधानिक रूपमा उनले सम्पत्ति जोडेका हुन् त हिजो सुकुम्बासीका नाममा परिचित विष्णु पौडेलसँग आज यति धेरै सम्पत्ति कहाँबाट आयो भन्ने खालका पनि बहसहरू चर्चाहरू उठेका थिए भैँसे पार्टीमा बनेको आलिसान बङ्गलाको विषयमा पनि करिब करिब 6 करोड पैसा क्यासमा जमिन खरिद गरेको विषय पनि उठेको थियो तत्कालीन बेलाका नेकपा एमालेकै नेता मेटमणी चौधरीले भन्नुभएको थियो उहाँले क्यासमा त्यो घर किन्नुभएको थियो पैसा लागेर आखिर अहिलेको एउटा बहस के छ भने राजनीतिक दल पैतृक सम्पत्तिबाट घर जग्गा जोड्न सकिन्छ पैतृक सम्पत्तिले शुद्धताको रूपमा करसर तिरेको हुनुपर्ला अहिलेका गृहमन्त्रीमाथि पनि हदबन्दीभन्दा बढी जग्गा चाहिएको कारोबार भएकोदेखि लिएर धेरै होइन त्यो अकुत रूपमा चाहिँ सुनदेखि लिएर धेरै विषयहरू चाहिँ उनीसँग पनि जोडिएका छन् उनले पनि धेरै पैसाहरू रकमहरू कमाएका छन् कहाँबाट आयो के आयो यसको विषयमा पनि धेरै चर्चा परिचर्चा यतिखेर भएको छ त्यसको विषयमा अर्को सरकारले भोलि छलफल गर्ला अर्को सरकारले यसको बारेमा चाहिँ अनुसन्धान गर्ला यद्यपि अहिलेकै सरकारले पनि अनुसन्धान गर्ला समिति बनाएर चोख्याउने काम गर्यो भन्ने खालको विषय आएका छन् तर राजनीतिक ओहदामा बसेको व्यक्तिले सार्वजनिक व्यक्तिले जुन किसिमले यसरी अकुत सम्पत्ति कमाउने एउटा होडबाजी यो देशमा चलेको थियो देश खोक्रो मुलुकमा आज मुलुक ग्रे लिस्टमा छ यसको कुरा त सबैले मान्नुपर्छ पत्याउनुपर्छ राजनीतिक दलहरूले चाहिँ यसलाई स्वीकार्नुपर्छ आज ग्रे लिस्टमा जाने अवस्था किन बन्यो त सम्पत्ति शुद्धिकरणमा किन छानबिन हुन सकेन नक्कली भुटानी शरणार्थी प्रकरण आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर विदेश पठाउने गिरोह आज आरजु राणा देउबा फरार छिन् हङकङमा छिन् उनका घरमा नोटिस टाँसिएको छ राजधानी सफाई प्रकरणमा समेत मेसिनमा समेत घोटाला भएको छ यो देशको सार्वभौमिकतासँग जोडिने विषय हुन् राजधानीहरू पासपोर्ट छपाई मेसिन खरिदमा पनि घोटाला भएको छ अरबौंको घोटालाका केसहरू छन् बिचौलिया दीपक भट्ट जसले प्रधानमन्त्री मन्त्री परिवर्तन गर्ने एउटा सामर्थ्य राख्थे भनेर चर्चा परिचर्चा चल्थ्यो बालुवाटारको ढोकामा दीपक भट्ट बिचौलियाको चाहिँ रजगज थियो त्यसको मुख पनि हेर्न चाहन्नौ भन्थे कतिपय सांसद नेताहरू तत्कालीन समयमा तर आज हेर्नुहोस् उनीमाथि 26 अर्ब भन्दा बढी बिगो छ यो देशका ठूला व्यापारी घराना भन्नेहरू व्यक्तिहरू पनि आज त्यो ढङ्गले लागेको देखिएको छ आजको नेपाली बसमा हामी चर्चा परिचर्चा गर्छौँ यिनै विषयमा छोटो विश्राम लिन्छौँ विश्रामपछि उपस्थित हुनेछौँ

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: यो हो नेपाली रेडियो नेटवर्क।
2: खरो विषयमा तरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
3: ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
4: डिसोम फाइबर नेट।
5: यतिकै हाम्रो बेसमा नेकपा एमालेका युवा नेता केन्द्रीय सदस्य गोविन्द गिरी हुनुहुन्छ। गिरीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: गुड मर्निङ, नमस्ते हजुर।
5: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ प्रकरणमा नेकपा एमाले भनेको छ यसको सशक्त रूपमा राजनैतिक प्रतिवाद गर्छौ, तर पक्राउ परिसकेपछि अनुसन्धानलाई सहयोग गर्नु पर्दैन एमाले। गोविन्दजी
6: धन्यवाद सर। यो अब उपाध्यक्ष कमरेड विष्णु पौडेलको गिरफ्तारी यो पुरै प्रतिशोधपूर्ण पूर्वाग्रह र प्रेरित र गैरकानुनी रूपमा ढङ्गले गरेको छ। राज्यले चाहिँ हरेक नागरिकलाई चाहिँ बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ। संविधान तह उनले चाहिँ त्यो ढङ्गको अधिकार प्रत्याजित गरेको छ। तर राज्य अहिले चाहिँ निरङ्कुश ढङ्गले, पूर्वाग्रह ढङ्गले, प्रतिशोधपूर्ण ढङ्गले चाहिँ गैरकानुनी रूपमा चाहिँ गिरफ्तारी गरिरहेको छ। उसलाई मन लाग्ने ढङ्गले चाहिँ आज मन लाग्यो एउटालाई उठाइदिएको छ, दोस्रो दिन मन लाग्यो अर्कोलाई उठाइदिएको छ। त्यस कारणले गर्दाखेरि यो कुरामा चाहिँ हामीले यो प्रतिशोधपूर्ण गिरफ्तारी भएको हुनाले
5: होइन गोविन्दजी, कसरी प्रतिशोधपूर्ण हुन्छ, कसरी प्रतिशोधपूर्ण हुन्छ, अनुसन्धान हुँदैछ होइन, बिचौलिया भनिएका व्यक्तिहरूसँगको उनको साँठगाँठ देखिएको छ भनिँदैछ। आज भैँसे पार्टीमा बनेका आलिसान बिल्डिङहरूमा पनि क्यासमै उहाँले 5-7 करोडमा कारोबार गरेको भन्ने विषय आएको छ। 40 करोड भन्दा बढीको स्रोत नखुलेको भन्ने विषय आएको छ। यावत कुरामा त प्रहरीले अनुसन्धान गर्न पाउनु पर्यो नि त होइन?
6: अनि यसो अनुसन्धान गर्न पाउनुपर्छ। हामीले चाहिँ प्रश्न भनेका छौँ, अनुसन्धान हरेकलाई गर्नुपर्छ। यदि दोषी नेकपा एमालेको कुनै ठुलो नेता, पार्टी अध्यक्षदेखि लिएर तलका कार्यकर्तासम्म जोसुकै पनि दोषी हुँदाखेरि यो कारवाही गर्नुपर्दछ, राज्यले चाहिँ अनुसन्धान गरेर कारवाही गर्नुपर्छ। तर यहाँ त के भयो त भन्दाखेरि पहिला अनुसन्धान होइन, पहिला चाहिँ जेल हालिहाल्ने, गिरफ्तारी गरिहाल्ने, यो सस्तो लोकप्रियताको बाजीको रूपमा चाहिँ उहाँहरूलाई चाहिँ स्टन्टको रूपमा देखाइहाल्ने होइन। कुनै अनुसन्धान जारी भएको छैन, अनुसन्धान सुरु भएकै छैन। अनि कसैले एउटा व्यक्तिले चाहिँ नाम उसको चाहिँ विष्णु पौडेलको नाम निकाल्यो भन्ने बित्तिकै चाहिँ त्यो ढङ्गले गरिरहेको छ। त्यस कारणले गर्दा यो चाहिँ तपाईँले भनेको जस्तो उहाँहरू चाहिँ बिचौलियाहरूसँगको छाँटगाँटको रूपमा भनेको सबैलाई गरौँ न त, सबैलाई भनेकै छौँ हामीले। उहाँसँग जो सम्बन्धित छ, जो हिसाबले नाम बेचिएको छ, मैले बुझेअनुसार उहाँहरूको चाहिँ सरकारी वकिल जो उपन्यायाधिवक्ता हुनुहुन्छ भीमसेन काफ्लेले जुन अनुसार उहाँले के गरेको छ, श्रीराम टोबाको प्रणालीसँग को चाहिँ 20% सेयर जुन छ त्यो हिमालयन म्यानेजमेन्ट प्रणालीको खरिद गरेको विषयमा चाहिँ उहाँ अनुसन्धानको क्रममा चाहिँ थुनिएको भन्ने हिसाबले छ भने उहाँसँग सम्बन्धित व्यक्तिहरू जो हुनुहुन्छ हिमालयन एसेटका चाहिँ को कसको हो त भन्दाखेरि इन्फिनिटी होल्डिङ सेन्टरको जसको 100% लगानी छ, त्यो 100% लगानी भएको चाहिँ दीपक भट्टसँगको बिचौलियासँगको चाहिँ सम्बन्ध भएको उहाँहरूको पार्टनर भएको त अहिलेकै गृहमन्त्रीजी हुनुहुन्छ नि होइन र? अनि उहाँहरूसँग सम्बन्धित गृहमन्त्री चाहिँ
5: उपाध्यक्ष गोविन्दजी
6: होइन यस्तो छ, यो यो हामीले चाहिँ के भनेका छौँ भने सशस्त्र प्रतिवाद गर्छौँ हामी, कानुन हिसाबले गर्छौँ, राजनीतिक हिसाबले भनेका छौँ, होइन यसको मतलब भनेको सडकमा उत्रेर सडकमै हिसाबले चाहिँ जानुपर्छ भन्ने होइन। यो आज बुढी मर्यो भन्दा पनि कालपल्के भन्ने ढङ्गको चाहिँ यो ठुलो समस्या भएको छ। यो आज विष्णु पौडेल मात्र माथि मात्र होइन, हिजो केपी ओली माथि मात्र होइन, हाम्रो पार्टी अध्यक्ष पार्टी उपाध्यक्षमाथि चाहिँ यो ढङ्गको चाहिँ गिरफ्तारी भएको भन्ने मात्र होइन, भोलि त यो हरेक मान्छेहरू हरेक नागरिकहरू त असुरक्षित छन् नि, हरेक व्यवसायहरू त असुरक्षित छन् नि। यो ढङ्गले चाहिँ तपाईँले देख्नु भएको छ नि, अहिलेसम्म त दर्जनौँ मान्छेहरूलाई, दर्जनौँ प्रतिष्ठित व्यक्तित्वहरूलाई चाहिँ समातेर बिना चाहिँ अनुसन्धान समातिएको छ, अनि अनुसन्धानमा दोषी देखिँदैन, अनि उसलाई चाहिँ छोड्नुपर्ने अवस्था आएको छ। त्यस कारणले हामीले भनेको के हो भने अनुसन्धान गर्नु पाउनु पर्दछ, अनुसन्धान गर्नुपर्दछ हरेक नागरिकलाई, हरेक नेकपा एमालेका नेतामाथि अनुसन्धान हुनुपर्छ, त्यो राजनीतिक हिसाबको अनुसन्धान हुनुपर्छ, त्यो कानुन हिसाबले अनुसन्धान हुनुपर्छ। गैर कानुन ढङ्गले चाहिँ गर्नु हुँदैन, गैर कानुन ढङ्गले चाहिँ स्टोनबाजी देखाउनु हुँदैन। जस्तै विश्व पटलको विषयमा पनि कार्यक्रमबाट उठाउनु पर्ने, सुकेत जानुभएको थियो, सुकेतबाट उठाउनु पर्ने अवस्था त थिएन होला नि त, उहाँलाई त राज्यले पिएर दिनुभएको थियो, पर्यटनलाई लिएर आउनु, ल आउनुहोस् तपाईँ उपस्थित हुनु सुनायो भयो त 100% हुन्छ नि, हामी त अनुसन्धानलाई सघाउँछौँ भनेर आएका छौँ।
5: होइन, नेकपा एमालेभित्र तपाईँका पार्टी उपाध्यक्ष विष्णु पौडेललाई चाहिँ नेकपा एमालेका अग्रवाल पनि भनिन्थ्यो अरे, होइन, खिसीचुरी गरिन्थ्यो अरे नि त नेता कार्यकर्ताहरूमा, तपाईँले सुन्नु भएको छ नि होइन,
6: त्यो कसले के भनिन्छ भन्ने कुरा त अहिले पनि त भनिन्छ नि। अहिलेको प्रधानमन्त्रीज्यूलाई चाहिँ मालपानीको गाडी चढेर, महँगा गाडी चढेर उहाँको चाहिँ पार्टनर भनिँदैन र उहाँको त बिचौलिएको त अहिलेको त खास हो भने त प्रधानमन्त्रीज्यू हुनुहुन्छ, जो चुनावभन्दा अगाडि नै चुन्न, जसले चाहिँ चुन्न प्रसाद र चाहिँ कमल किशोर मालपानीको महँगो महँगो गाडी चढेर चाहिँ उहाँहरूबाट चाहिँ करोडौँ पैसा लिएको होइन र अहिलेको पार्टनर दीपक भट्ट बिचौलियासँग चाहिँ व्यवसायी दीपक भट्टसँग चाहिँ गृहमन्त्रीज्यूको पार्टनरसिप होइन र त्यो हामीले नदेखेका छौँ र त्यसले गर्दाखेरि पार्टनर भएकाहरूलाई चाहिँ उन्मुक्ति दिने, जो सम्बन्धित पार्टनर छ, जो बिचौलिया कसैले चाहिँ ल उहाँको नाम लिनुभएको छ, जो त्यही चुन्न प्रसाद जी हुनुहुन्छ, त्यो चुन्न प्रसाद त को हो त भन्दाखेरि चुन्न प्रसाद पौडेल चाहिँ त्यही विष्णु पौडेलसँग चुनावमा प्रतिस्पर्धा गरेको मान्छे भनेर, त्यो त राजनीतिक हिसाबले प्रतिस्पर्धा गरेको नाममा कसैले नाम बिच्ने निकालिदियो भन्ने बित्तिकैमा यो त समस्या होला नि त भोलि त। अहिले विष्णु पौडेल माथिको समस्या होइन, यो अस्ति पनि देख्नुभयो नि तपाईँले, अनि संवैधानिक अख्तियार संवैधानिक आयोगका चाहिँ पदाधिकारीहरूलाई चाहिँ प्रधानमन्त्री कार्यालयमा गएर कार्यपालिकामा बोलाएर चाहिँ 5-6 घन्टासम्म छुनेर चाहिँ केरकार गर्ने कुराहरू, यो ढङ्गले गर्दाखेरि त फलानु मान्छेलाई समात्नुपर्छ, फलानु अमुक मान्छेलाई,
5: होइन त्यसबाट प्रधानमन्त्रीले भनिसक्नु भएको छ नि त, अहिलेसम्म अख्तियारले 5 घन्टा होइन, अख्तियारलाई चाहिँ यदि फाइलहरू तामेलीमा राख्ने काम गर्छ भने 5 वर्षसम्म पनि हामी केरकार गर्न तयार छौँ भन्नुभएको छ क्या।
6: यो कानुनी राज्य हो त सर, तपाईँ हामीले बुझौँ न, यो कानुनी राज्य हो, कानुनको त संवैधानिक आयोगहरू भनेको त, संवैधानिक आयोगहरू त भनेको त कार्यपालिका भन्दा भिन्न होइनन् र, उहाँहरू स्वच्छ होइन, निष्पक्ष होइन, उहाँहरू चाहिँ स्वतन्त्र राज निकाय होइनन् र, अनि कार्यपालिकाका मान्छेहरूले चाहिँ न्यायपालिकाका मान्छेलाई लिएर या संवैधानिक आयोगका मान्छेहरूलाई चाहिँ लिएर चाहिँ दबाब दिन मिल्छ र, यो यही अख्तियार होला नि त, यो अख्तियार भोलि संवैधानिक आयोगहरू त कार्यपालिकाका या मन्त्री परिषदका प्रधानमन्त्री या मन्त्री परिषदका सदस्यहरू या कर्मचारीहरू कसैले गल्ती गर्दाखेरि उहाँहरूलाई चाहिँ हदगडी लाउने, उहाँहरूमाथि अनुसन्धान गर्ने, उहाँहरूलाई पक्राउ गर्ने, यो अख्तियार होइन र, अनि यसरी काम गर्न सकिन्छ, यसरी स्वतन्त्र हुन सकिन्छ, यो ठुलो ठुलो समस्या बन्दैछ है। यो संवैधानिक रूपमा चाहिँ स्वतन्त्र निकायहरू हुन्, स्वतन्त्र निकायहरूलाई स्वतन्त्र ढङ्गले चल्न दिनुपर्छ नि, सदस्यहरूले वा कर्मचारीहरूले चाहिँ कसैले दुरुपयोग गर्यो भने भोलि छानबिन कसले गर्छ, भोलि कारवाही कसले गर्छ, यस कारणले गर्दाखेरि यो ठुलो समस्या भएको छ।
5: गोविन्दजी एउटा कुरा के स्वीकार्नुहोस् भने नि, अब हिजोका राजनीतिक दलमा आबद्ध भएका नेता कार्यकर्ताहरू होइन, पटक पटक मन्त्री भएकाहरू, मैले हिजो मेटमणि चौधरीजीसँग कुरा गरिरहेको थिएँ, उहाँले भन्नुहुन्थ्यो म पनि 5 महिना 6 महिना मन्त्री बने, म मन्त्री बनिसकेपछि कतै मलाई पनि त कतै हस्ताक्षर त गराइएको छैन भनेर तत्कालीन बेलाका सचिव र डिजीलाई मैले फोन गरेर फोन सम्पर्कबाट चाहिँ उहाँहरूलाई बुझ्न लाएँ, होइन उहाँले भन्नुभयो होइन मन्त्रीज्यू तपाईँलाई त कहीँ कतै पनि त्यस्तो हस्ताक्षर गर्नुभएको छैन भनेर म चाहिँ ढुक्क बने, भन्दा लामो समयसम्म राजनीतिमा लागेका व्यक्तिहरू, लामो समयसम्म सत्ता शासन सम्हालेकाहरू कतै न कतै बिचौलियाको प्रलोभनमा परेर उनीहरूले अकुत रूपमा सम्पत्ति त जोडेका छन्। 10 वर्षको मात्रै हामीले 10 वर्ष अगाडि र 10 वर्ष पछाडिको हेर्ने हो भने नेपालमा त भ्रष्टाचार त व्याप्त छ नि त, थिल्किलो छ नि त, होइन यसलाई त स्वीकार्नु पर्छ नि त आज, होइन गोविन्दजी,
6: होइन त्यो त हामीले स्वीकारेकै छौँ। त्यो कुरामा त भ्रष्टाचार छ, सुशासन कायम गर्नुपर्दछ, भ्रष्टाचार चाहिँ शून्य सहनशीलता अप्नाउनुपर्छ भनेर त नेकपा एमाले भनेकै छ। त्यो त हामी पनि भनिरहेका छौँ। हाम्रो सुरुवात हामीबाट गरियोस्, हाम्रो पार्टी अध्यक्षबाट गरियोस्, हाम्रो पार्टीका पदाधिकारीबाट गरियोस्, हाम्रा अहिलेसम्म जति प्रधानमन्त्री हुनुभयो या जति मन्त्री हुनुभयो, जति सांसद हुनुभयो या जति राजनीतिक नियुक्ति लिएर बस्नुभएका छ त्यो उहाँहरूबाट गरियोस् भनिरहेका छौँ। तर त्यो के हुनुपर्छ? त्यो कानुन हिसाबले हुनु पर्यो, त्यो चाहिँ संवैधानिक हिसाबले,
5: कानुन हिसाबले त भएको छ नि त, अनि प्रहरीले पक्राउ गरे त हो नि, कानुन होइन यो, प्रहरीले पक्राउ गर्ने कानुन हिसाबले होइन,
6: तपाईँ भन्नु न, प्रहरीले
5: म्याथ थप गरे विशेष अदालतले, त्यो पनि कानुनी होइन,
6: अनुसन्धान गरेर गरियो कि अनुसन्धान गरेर उहाँलाई दोषी देखेर गरियो कि अनि अन्य ढङ्गले गरियो,
5: अनि उहाँको नाम पोलियो, उहाँको दीपक भट्ट लगायतहरूसँगको साझेदारी देखियो, उहाँको नाम पोलियो, त्यस पछाडि चाहिँ अनुसन्धान गर्नका लागि प्रहरीले पक्राउ गर्यो, सिधै कुरो छ नि त।
6: उहाँको यस्तो हो, उहाँको नाम चाहिँ कसले पोलियो त भन्दाखेरि चुन्न प्रसाद पौडेलले पोल्नुभयो, अनि चुन्न प्रसाद पौडेल को त भन्दा राजनीतिक रूपमा उहाँसँग प्रतिस्पर्धा गर्ने मान्छे हो। मैले अघि पनि भने उहाँसँग राजनीतिक रूपमा प्रतिस्पर्धा गर्ने मान्छेले चाहिँ नाम पोल्ने बित्तिकै उहाँलाई समात्नुपर्छ कि उहाँको संलग्नता छ कि छैन, उहाँको चाहिँ त्यो उहाँहरूसँग बिचौलियाहरूसँगको सहकार्य छ कि छैन, या बिचौलियाहरूलाई चाहिँ पोजिटिभ हुने खालको चाहिँ उहाँहरूले नीति बनाउनु भएको छ कि यहाँ उहाँसँगको कुनै किसिमको चाहिँ साझेदारी छ कि, यो विषयमा पहिला उहाँहरूले चाहिँ यो कारणले हामीले चाहिँ अनुसन्धान गऱ्यौँ, त्यस कारणले गर्दाखेरि यसलाई चाहिँ हामीले समात्यौँ भनेर भन्दाखेरि त हामीले भनेकै छौँ नि। हामी त भोलि जोसुकै मान्छे होस्, जोसुकै पार्टीको ठुल्ठुलो नेता किन नहोस्, उहाँहरूलाई चाहिँ कारवाही गर्नुपर्छ भनेकै छौँ। दोषी त के भने कारवाही गर्नुपर्छ, तर यो कारवाही गर्ने नाममा, सुशासनको नाममा, भ्रष्टाचारको नाममा अनि जो पाइ त्यसलाई समात्न मिल्छ त, यो त मिल्दैन होला नि त, कानुनी राज्य यो त हुँदैन होला नि त। या तपाईँले त हाम्रो त यो यति मात्र होइन सर, मैले त तपाईँलाई भनिरहेको छु, यो अहिले हाम्रो राज्य कहाँ जाँदैछ, यो राज्य चाहिँ निरङ्कुशतातर्फ उन्मुख भएको छ। यो विष्णु पौडेललाई मात्र होइन, अस्ति तपाईँले देख्नुभयो, तपाईँले ठुल्ठुलो अक्षरले पनि त न्युजहरू बनाउनु भयो नि त, वर्तमान अहिलेका जर्मनीका राजदूतलाई चाहिँ सोमबार 4-5 घन्टा राखेर डाकेर चाहिँ प्रधानमन्त्री कार्यालयमा चाहिँ थुनेको होइन र, यो कुरा त कूटनीतिक मर्यादा भन्दा विपरीत होइन र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई
5: थुन्नेछ। हिजो विद्यार्थी राजनीतिबाट आएको हो तपाईँहरू, गलत कामको आवाज पनि उठाउनु भएको छ, व्यक्तिहरूका विरुद्धमा हिजो पनि तपाईँहरूले चाहिँ आवाज उठाउनु भएको छ, त्यो एउटा पाठ होला। तर आज अब पनि देश सुशासनतर्फ जान सकेन भने, अब पनि भ्रष्टाचार गरेको आशंकामा चाहिँ व्यक्तिहरू पक्राउ पर्न यदि थालेनन् भने, अब पनि मुलुकलाई चाहिँ ग्रे लिस्टबाट हटाउनुपर्छ, यो कालो सूचीबाट हटाउनुपर्छ भन्ने ढङ्गले चाहिँ अब सबै विङ्सहरू चाहिँ अगाडि बढेनन् भने चाहिँ अब यो राष्ट्रको चिन्ता लिनु पर्यो नि त। अब व्यक्ति को कहाँ थुनियो, को पक्राउ पर्यो भन्ने भन्दा पनि, को पार्टीको गयो भन्ने भन्दा पनि, अब सिङ्गो देशको बारेमा चिन्ता लिनुहोस् क्या तपाईँहरू, गोविन्दजी मनन गर्नुहोस् क्या, मन्थन गर्नुहोस् क्या।
6: अघि पनि मैले भने, हामीले त प्रश्न भनेका छौँ, हिजो गल्ती गर्नेहरूलाई आज उन्मुक्ति दिनुपर्छ भन्ने होइन, हिजो गल्ती गरेकाहरूलाई पनि कारवाही गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ, त्यो अनुसन्धान स्वच्छ ढङ्गले हुनुपर्छ, त्यो अनुसन्धान मर्यादित ढङ्गले हुनुपर्छ, कानुनी हिसाबले हुनुपर्छ र संविधानको दायराभित्र रहेर हुनुपर्छ भनेको छ नि त। हिजोको लागि पनि गर्नुपर्दछ र आजको लागि पनि गर्नुपर्छ। जस्तै तपाईँले अघि पनि भन्नुभयो, विष्णु पौडेलको विषयमा चाहिँ 35 वर्षदेखि राजनीतिक रूपमा हुनुहुन्छ, उहाँ चाहिँ थुप्रै पटक मन्त्री बन्नुभयो, थुप्रै पटक चाहिँ राज्यका प्रमुख कार्यालयमा जानुभयो, त्यस कारणले गर्दाखेरि उहाँको सम्पत्तिमाथि शङ्का लाग्यो, उहाँको अपुत सम्पत्ति कमाएको जस्तो लाग्छ भने उहाँलाई चाहिँ कारवाही गर्नुपर्छ होइन। यदि त्यस्तो हो भने त उहाँ सँगसँगै, मैले अघि पनि भने, जो चाहिँ भ्रष्टाचारको चाहिँ सबैभन्दा बढी भ्रष्ट भनिएको छ, सम्पत्ति हेर्ने भनेको त विष्णु पौडेलको मात्र होइन, अहिलेका वर्तमान मन्त्रीहरूको हेरौँ, अहिलेका वर्तमान
5: सांसदहरूको
6: अर्को सरकारले होइन नि सर, सबैलाई चाहिँ समान ढङ्गले हुनुपर्दछ। अहिलेका गृहमन्त्री, अहिलेका प्रधानमन्त्रीहरूको त अपुत सम्पत्ति देखिएको होइन र, उहाँहरूलाई चाहिँ सिस्टमको दोष देखाएर उन्मुक्ति दिन मिल्छ र, मिल्दैन।
5: अब सांसद समितिले क्लिन चिट दियो, अच्युत प्रसाद भण्डारीको नेतृत्वको समितिले होइन, उनको समलता देखायो,
6: कसले बनायो छानबिन समिति, कसले बनायो मन्त्रीको छानबिन समिति, सहसचिवले गर्न सकिन्छ, उपसचिवले गर्छ या सचिवले गर्छ, गर्दैन होला,
5: न्यायाधीशले गर्यो नि त, पूर्व न्यायाधीश
6: गर्नुपर्छ, संसदीय सुनवाईको लागि संसदीय छानबिन आयोग गठन गर्नुपर्छ भनेको होइन र, हामीले संसदीय छानबिन आयोग गठन गर्दाखेरि उहाँभन्दा माथिल्लो निकायले गर्नुपर्छ होला नि त, उहाँको अन्डरमा

0: त्यो भइरहेको छ। भ्रष्टाचारलाई चाहिँ एकदमै जरा गाडेको छ, भ्रष्टाचार हरेक ठाउँमा पुगेको छ। त्यो भ्रष्टाचारलाई शून्य बनाउनुपर्छ, न्यूनीकरण गर्नुपर्दछ। हामीले भ्रष्टाचारलाई चाहिँ शून्य सहिष्णुताको नीति अप्नाउनु पर्दछ। त्यसको सुरुवात कोबाट गरिरहेको छ त भन्दाखेरि अहिलेकै गृहमन्त्री छन् त, भ्रष्टाचारलाई रोक्नको निमित्त त उहाँको महत्त्वपूर्ण भूमिका हुनुपर्ने होला नि त। उहाँहरूको अपुस सम्पत्ति, उहाँहरूको बिचौलियाहरूसँगको चाहिँ साँठगाँठ, बिचौलियाहरूको पार्टनर जो इन्फिनिटी होल्डिङ सेन्टर
1: पैँतिस वर्षसम्म, चालिस वर्षसम्म चाहिँ राज्य सत्तामा हालिमुहाली गरिरहेका व्यक्तिहरूको चाहिँ संलग्नतालाई चाहिँ नजरअन्दाज गर्नु पर्यो, अहिले चाहिँ सरकारकै चाहिँ सुरु गर्नु पर्यो भन्नु खोज्नु भएको तपाईँले?
0: होइन होइन, नजरअन्दाज कसैले पनि गर्नु हुँदैन, हिजोको पनि गर्नु हुँदैन, अहिलेको पनि गर्नु हुँदैन। हामीले प्रश्न भनिरहेका छौँ, हिजोकोलाई पनि चाहिँ कारवाही गर्नुपर्छ, आजकोलाई छुट पाउनु हुँदैन, आजकोलाई पनि कारवाही गर्नुपर्छ। हामीले भनेको यति मात्र हो, पैँतिस वर्षभन्दा बढी त यो 3 महिना नै भइसक्यो नि, तपाईँले हामीले देखिरहेका छौँ नि। 35 वर्षसम्म राजनीति गर्ने मान्छेहरूको भन्दा बढी अकुत सम्पत्ति त अहिलेका वर्तमान मन्त्रीहरूको, परिषदका सदस्यहरूको या सांसदज्यूहरूको त देखिरहेका छौँ नि हामीले। र ती सांसदहरू अहिलेका मन्त्रीहरू को थिए त भन्दाखेरि, हिजो पनि 35 वर्षसम्म सत्ताको चाहिँ मा चाहिँ रस चुसेका मान्छेहरू होइनन् र तपाईँ, हामीले यो देखेका छौँ नि। अहिलेको वर्तमान मन्त्रीका ब्याकग्राउन्ड हेर्नु न तपाईँहरूले, यो ढङ्गले हेर्दाखेरि या सस्मित पोखरेलको हेर्नुहोस् कि उहाँका बाबुको चाहिँ सम्पत्ति चाहिँ कति आयो त, कति छ त भन्दाखेरि अरबौँ सम्पत्ति छ। त्यो को हो त भन्दाखेरि, हिजो राजनीतिक नियुक्ति खाने, हिजो एमाले काङ्ग्रेसको सरकार हुँदाखेरि चाहिँ वर्षौँ राजनीतिक नियुक्ति खाएको मान्छे होइन र उहाँ। हामीले तपाईँ, हामीले यो विषयमा चाहिँ बोल्नु पर्दैन, हेर्नु पर्दैन,
1: त्यो बारेमा पनि छानबिन हुनुपर्छ।
0: विष्णु पौडेल अर्थमन्त्री हुँदाखेरि चाहिँ सबैभन्दा लाभ लिने मान्छे को हो त भन्दाखेरि त्यही रमेश पौडेल होइन।
1: एउटा कुरा तपाईँ बताउनुहोस्, एउटा कुरा तपाईँ मलाई के बताइदिनुहोस् भने नि, आज गोविन्द गिरीजी एउटा सांसदले ल होइन, एउटा सांसदको चाहिँ मासिक स्यालेरी, मासिक तलब भनेको उसले बुझ्ने भनेको 70,000-75,000 आउँछ होइन। अनि एउटा मन्त्री भइसके पछाडि त्यसमा 5,000 थपिने हो फ्युल र अलिकति बस्नलाई आवास चाहिँ अलिकति सरकारले व्यवस्था गर्छ होइन। उसले चाहिँ मासिक रूपमा 60,000-70,000-80,000-1,00,000 इन्कम गर्ला ल मानौ, 5 वर्षसम्म 1-1 लाखका दरले उसले चाहिँ 5 वर्षसम्म मात्रै पनि यदि चाहिँ सत्तामा बस्यो भने 12×60 हुन्छ होइन, 56-30 लाख जम्मा हुन्छ ल मानौ, 5 वर्षसम्म बस्यो भने एउटा व्यक्ति होइन, 5 वर्षमा 30 लाख हुन्छ भने ल उसले मानौ ल 20 वर्षसम्म चाहिँ सत्तामा बस्यो होइन, 20×60 होइन ल 5 वर्षमा 30 लाख हुन्छ भने 20 वर्षसम्म बस्दाखेरि चाहिँ कम्तीमा पनि कति हुन्छ भन्दा आज 4 होइन 4×12 1,20,00,000 हुन्छ, 6-7 करोडका प्रोपर्टी कहाँबाट आउँछन् भन्या क्या गोविन्दजी? सिधै कुरो छ नि त, जनतालाई स्टेट बताइदिए भइगयो त, 7-6 करोडसम्म क्यास हालेर कसरी घर बन्छन् होइन, हिसाब किताब त क्लियर छ नि त, जनताले त यसरी बुझाउनु पर्यो क्या हामीले? अब यसको बारेमा छानबिन हुनु पर्दैन कसैको पनि, बताउनुहोस् त।
0: छानबिन विषयमा त मैले अघि पनि भने, छानबिन हुनुपर्दछ, तर त्यो न्यायिक ढङ्गले हुनुपर्छ मात्र भन्या हो, गैर कानुन ढङ्गले चाहिँ गिरफ्तार गरेर मात्र छानबिन हुने हो र होइन नि। तपाईँ हेर्नु न, यो त असंवैधानिक छ, गैर कानुनी ढङ्गले छ। अबको 5-7 दिनपछि त उहाँ चाहिँ अदालतले नै, अदालतमा मुद्दा हाल्ने बित्तिकै अदालतले नै उहाँलाई छोडिदिनुहुन्छ। मैले भन्नु खोजेको यसरी होइन, यसरी चाहिँ भ्रष्टाचारीहरूलाई समात्न सकिँदैन, यसरी चाहिँ के हो त भन्दा प्रतिशोधको राजनीति मात्र गर्नु हुँदैन। कसले पोल्यो त भन्दाखेरि प्रतिस्पर्धीहरूले पोल्यो, राजनीतिक हिसाबले जो उहाँसँग चुनाव हार्नुभयो उहाँहरूले पोल्यो, यो कुराले चाहिँ भ्रष्टाचारलाई चाहिँ नियन्त्रण गर्न सकिँदैन।
1: चाहिँ जुन किसिमले एक्सन लिइरहेको छ नि, त्यसमा तपाईँले साथ दिनु पर्दैन? अब
0: दिनुपर्छ, हामीले साथ दिनुपर्छ। सरकारले यदि बेरोजगार युवाहरूको विषयमा चाहिँ उहाँहरूले चाहिँ रोजगारी दिने कुराहरूमा हामी साथ दिन्छौँ, राष्ट्रियताको विषयमा बोल्दाखेरि हामी साथ दिन्छौँ, यहाँका चाहिँ विकासका पूर्वाधारहरूको निर्माण गर्दाखेरि हामी साथ दिन्छौँ, तर यो साथ दिने नाममा चाहिँ उहाँले गरेका हरेक गलत कामहरूलाई चाहिँ
1: भ्रष्टाचारीहरूलाई कानुनी कड्कडामा उभ्याउनु पर्छ है गोविन्दजी, भ्रष्टाचारीहरू कानुनी कड्कडामा
0: उभ्याउनु पर्छ। यसमा मेरो पनि दुईमत छैन, मेरो पनि एकदमै सहमति छ। यदि भ्रष्टाचारीहरूलाई कानुनी ढङ्गले कारवाही गर्छ भने, कानुनी ढङ्गले छानबिन गरेर मात्र छ भने, सबैभन्दा अगाडि गोविन्द गिरी जस्ता हजारौँ यो नेकपा एमालेका युवाहरू आउनुहुन्छ समर्थन गर्नको निमित्त। तर आज के छ त भन्दाखेरि, देश निरङ्कुशतर्फ गइरहेको छ, जो काम गर्नुपर्ने जुन जनताले म्यान्डेट दिनुभएको थियो त्यो म्यान्डेट अनुसार काम भएको छैन, अनि उहाँहरूलाई चाहिँ साथ दिन सकिन्छ त भन्दाखेरि साथ दिन सकिँदैन। जस्तै तपाईँले हेर्नु न, अहिलेसम्म 3 महिनामा थुप्रै कुराहरू छ नि, आफ्नै सीमालाई चाहिँ आफ्नै देशले चाहिँ विदेशी सीमाना मिचेको छ भन्ने कुरा, सीमाका विषयमा चाहिँ विभिन्न किसिमका अभिव्यक्तिहरू दिँदै हिँड्ने कुराहरू, संसद छोडेर अध्यादेश ल्याउने कुराहरू, संसदमा बहुमत थियो नि त, यो संसदलाई चाहिँ डोरबाट जानु पर्थ्यो नि त, झ्यालबाट उन्डोबाट जानुपर्ने आवश्यकता थिएन। न्यायपालिकामाथिको ठाडो हस्तक्षेपको कुराहरू हेर्नुहोस् या कनिष्ठ मान्छेलाई चाहिँ वर्षौँदेखिको चाहिँ एउटा चाहिँ कनिष्ठलाई चाहिँ बनाएको कुराहरू, वर्षौँदेखिको एउटा चाहिँ नियमलाई चाहिँ तोडेर, एउटा चाहिँ व्यवहारलाई तोडेर चाहिँ उहाँहरूले आफ्ना मान्छेहरूलाई चाहिँ न्यायपालिकामा छिर्ज्याउने कुराहरू, या संसदीय मान्यता र शिष्टाचारलाई उल्लङ्घन गर्ने कुराहरूमा, या सुकुम्बासीहरूको चाहिँ गरिब नेपाली जान

0: जनताहरूको चाहिँ बिचल्ली पार्ने कुराहरूमा या मन्त्री परिषदका चाहिँ जुन सुदन गुरुङ लगायतका चाहिँ थुप्रै मान्छेहरू छन् नि, उहाँहरूको विषयमा चाहिँ एउटा अनुसन्धान नभइकन आफ्नै आफैले अनुसन्धान गरेर आफैले चुख्याउने कुराहरू त्यस्तो पनि हुन सक्छ। त्यसकारणले गर्दाखेरि यी कुराहरूमा चाहिँ हामी सहमत हुन सक्दैनौँ। राम्रो काम सुशासनको लागि भ्रष्टाचारलाई चाहिँ शून्य बनाउने कुराहरू,
1: तपाईँ भ्रष्टाचार विरुद्धको अभियानमा जानुहोस् है गोविन्द गिरीजी, तपाईँ युवा नेता हुनुहुन्छ नेकपा एमाले भित्रको होइन, भ्रष्टाचार विरुद्धको अभियान थालनी गर्नुहोस्, त्यसका विरुद्धमा तपाईँ लाग्नुहोस्, देश बनाउनु पर्छ भन्ने ढङ्गले युवाहरूलाई एकीकृत गर्नुहोस्, यहाँलाई शुभकामना छ।
0: हस् थ्याङ्क यू हजुर, त्यसमा त्यो विषयमा हामी चाहिँ सहमत छौँ, त्यो विषयमा लाग्छौँ, तर त्यो गैर कानुन ढङ्गले होइन, कानुनै हिसाबले ल्याउनु पर्यो, उहाँहरूको खाका यो ढङ्गले गरिरहेको छ भनेर ल्याउनु पर्यो। जस्तै विष्णु पौडेलकै कुरा गऱ्यौँ नि हामीले, विष्णु पौडेललाई चाहिँ तपाईँ विष्णु पौडेलको यो यो कुराहरूमा चाहिँ अकुत सम्पत्ति देखियो, यो यो कुराहरूमा स्रोत देखिएन, स्रोत खुलेन, यो कारणले चाहिँ यो उहाँ चाहिँ भ्रष्ट
1: गर्नै पर्दैन क्या गोविन्द गिरीजी? मैले तपाईँलाई भनिसकेको छु त, उहाँ कतिपटक मन्त्री बन्नुभयो, कतिपटक चाहिँ उहाँ सांसद बन्नुभयो, त्यसको हिसाब क्यालकुलेसन गरेर राज्यबाट उहाँले कति प्राप्त गर्नुहुन्छ, उहाँको पैतृक के थियो होइन, उहाँको पैतृक के थियो, उहाँको व्यापार व्यवसाय के थियो, व्यापार व्यवसायबाट उहाँको के कति इन्कम आयो भनेर क्यालकुलेसन गर्दा छ, एकैचोटि आइहाल्छ क्या, त्यो एकदम सरल छ नि त गोविन्दजी,
0: क्यालकुलेसन त गर्नु पर्यो नि त,
1: क्यालकुलेसन नगरेर अनि त्यतिकै समाते होला त प्रहरीले, गोविन्दजी प्रहरीले क्यालकुलेसन नगरे होला, अनुसन्धानमा क्यालकुलेसन नभएको होला, सिआइबीले क्यालकुलेसन नगरे होला, 40 करोडको चाहिँ अकुत सम्पत्ति भेटियो भनिया छ नि त,
0: अनि कहाँ छ ल त्यसको स्रोत के हो,
1: त्यसको बारेमा आउँदै गर्दा ल हामी फेरि पनि बस गर्छौँ गोविन्दजी,
0: यो विषयमा आउनु पर्यो नि त सर।
1: हस् यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद,
0: थ्याङ्क यू थ्याङ्क
1: यू। हुनुहुन्थ्यो गोविन्द गिरी नेकपा एमालेका केन्द्रीय सदस्य, आदरणीय श्रोता, हामी नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामसाह पथ, काठमाडौँ।

0: वर्ल्ड कप 2026 को अवसरमा सिजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजीटीभी, खेल सँगै भरोसा सँगै।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% क्याशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ्स गुड
1: यो हो नेपाली रेडियो नेटवर्क
2: खरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ
3: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: डिशोम फाइबर नेट
5: यतिको हाम्रो बेसमा राजनैतिक बहसले सक नागरिक क्षेत्रका अगुवा डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ. डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
6: एकदम गुड मर्निङ, थ्याङ्क यू.
5: डाक्टर साहब, अहिले भ्रष्टाचारको आरोपमा चाहिँ धेरै व्यक्तिहरू चाहिँ पक्राउ पर्दैछन्. हाई प्रोफाइल भनिएकाहरू, भिआइपी भिभिआइपी भनेर पक्राउ पर्दैछन् होइन. हिजो मात्रै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई चाहिँ 7 दिन हिरासतमा राखेर अनुसन्धान गर्न जुन म्याद थपिएको छ. अहिलेको अवस्थामा नेपालका राजनीतिक दलहरू र राजनीतिक दलमा लागेका व्यक्तिहरू चाहिँ करप्टेड भएकै हुन्, उनीहरूको आर्थिक उपार्जन चाहिँ अस्वाभाविक रूपमा अगाडि बढेकै हो, त्यसको चाहिँ निष्पक्ष छानबिन हुँदाखेरि धेरै व्यक्ति चाहिँ जेलकै सिँढीमा जाने हो. सुन्दरजी,
6: यसो नि मलाई के लाग्छ भनेदेखि, हेर्नुहोस्, डेफिनेट नेपाल भ्रष्टाचारमा डुब्या त पक्कै हो. खालि के छ भनेदेखि, त्यो भनेर त्यसमा चाहिँ नि हतार हतारमा सबै कुरा गर्दै मान्छेलाई चाहिँ नि पहिले त मान्छेलाई अनुसन्धान केही न केही सुरु गर्नुपर्छ, अनि मात्रै हिरासत लिनुपर्छ कि. अब विष्णु पौडेल एक्जाम्पल दिउँ तपाईँलाई. विष्णु पौडेल उहाँ हुनुहुन्छ सुर्खेतमा, अहिले पश्चिममा जानुभएको छ, कार्यक्रममा जानुभएको छ. अब त्यो मान्छे आएको काठमाडौँबाट गएको छ, फर्केर आउने हो. अब यहीँ आएपछि पहिले पुलिसी कार्य बयान दिन आउनुहोस् भन्नुपर्छ, आएन भनेदेखि अनि समात्नुपर्छ. अब सोझै त्यहाँबाट गएर कार्यक्रमबाटै समातेर लग्नु चाहिँ नि यो कतिको उचित हो. भ्रष्ट भए पनि नभए पनि एउटा के अलिकति भए पनि त विचार त पुऱ्याउनुपर्छ नि. आखिर हेर्नुहोस्, यो भन्दै मैले कुनै पदवालालाई यसो गर्नु हुँदैन भने होइन, तर
5: डाक्टर साहब तपाईँ नै होइन, अब सुशासन चाहिन्छ यो देशमा, भ्रष्टाचारीहरूलाई चाहिँ कार्यकर्ममा ल्याउनु पर्छ, एक्सन लिनु पर्छ यो सरकारले भन्ने.
6: सुशासन पनि हो, सुशासनको दायित्व गर्दाखेरि कानुन नियम पनि त मान्नु पर्यो नि. समथिङ अलिकति नि संवेदनशीलता पनि हुनु पर्यो नि. तपाईँ समात्नुहुन्छ, तपाईँ पुरा अनुसन्धान गर्नुहोस्, पुरा कागजपत्र रेडी गर्नुहोस्, अनि बयानलाई बोलाउनुहोस्. बिहानमा आएन भनेदेखि अनि के पुलिस पठाएर समात्नुहोस्. यहाँ त कार्यक्रममा गएको मान्छे ऊ भाग्ने पनि होइन, त्यहाँ गएर कार्यक्रम गर्दैछ, समात्न पुगे उहाँ पप्पा त्यो मान्छे. अनि फेरि भन्छ नि त हामीले काठमाडौँ ल्यायौँ भने ल्याउनु ऊ आफै आउँथ्यो नि, आइराखेको थियो त, ऊ घरै छ उसको. भनेदेखि अलि मलाई हतार हतारमा गरे जस्तो लाग्छ यो, कि एउटा पपुलारिटीको हिसाबले गरेछ नि यहाँ. अब क्वेसन आउँछ नि यो कति उचित. हामी भन्छौँ दण्ड त दिनै पर्छ जो जो भ्रष्टाचारी छ, कोही डाउटै छैन. तर एउटा कुरा, विष्णु पौडेल समात्ने त्यो हिसाबले मनी लन्ड्रिङको कुरा हो भने त सबभन्दा पहिले ओल्डले समात्नु पऱ्यो. ओल्डले किन समात्छ, ओल्डले चाहिँ नि त्यो मनी लन्ड्रिङमा कुरै छ. उसको क्याम्बोडियाको त्यत्रो कुरा छ, बुझ्नु, यिनीहरूको चाहिँ त दुबई र चाहिँ हङकङ चाहिँ नि उनीहरूको लागि अकाउन्ट खोल्यायो भने पहिले सुनेको थियौँ. त्यो मनी लन्ड्रिङमा चाहिँ नि मतलब ओली जस्तो चाहिँ नसमात्ने, अब विष्णु पौडेललाई चाहिँ समात्ने. अलिक कुरा कसो कसो कहीँ
5: हामीले अब जनतालाई के बुझाइदिनुहोस् भने, तपाईँ नागरिक क्षेत्रको अगुवा हुनुहुन्छ, लामो समयदेखि नेपालको राजनीति पोलिटिक्सलाई बुझ्नु भएको छ होइन डाक्टर साहब. तपाईँले एउटा कुरा के बताउनुहोस् भने, एउटा कुनै पनि व्यक्ति सरकारमा जाँदाखेरि होइन, एउटा मन्त्री एउटा सांसदलाई मानौँ, 5 वर्ष सांसद हुन्छ भने उसको इन्कम सोर्स भनेको चाहिँ सरकारबाट लिने उसको सुविधा भनेको 1,00,000 रुपियाँ राखौँ हामी होइन मासिक रूपमा. त्यस पछाडि मन्त्री हुन्छ भने पनि 1,10,000-20,000 उसले चाहिँ आवास र गाडी खर्च एक्स्ट्रा पाउँछ होइन, फ्युलहरूको खर्च पाउँछ यता उता. एउटा व्यक्ति 20 वर्षसम्म मात्रै पनि मन्त्री बन्यो भने उसको अहिलेको हाम्रो नेपालको चलन चल्ती अनुसार राज्यबाट पाउने सेवा सुविधाले 1,20,00,000 मात्र हुँदो रहेछ क्या डाक्टर साहब. हामीले हिसाब गरे 20 वर्षसम्म रेगुलर भए पनि क्या होइन, उसको पैतृक सम्पत्ति धेरै छैन, उसको चाहिँ अन्य इन्कम सोर्सहरू धेरै छैनन्, उसका कल कारखानाहरू इन्कम धेरै छैन, बिजनेसमा चाहिँ उसको धेरै हात छैन भने उसले चाहिँ 6-7 करोड 8-10 करोड 20-25 करोडको चाहिँ खेल कसरी गर्छ भन्ने शङ्का त आशंका त पैदा छन्, हरेकमा आशंका छन् डाक्टर साहब.
6: सङ्कै छैन, हामी त चुरलुममा डुब्या छ. हेर्नुहोस् यो मैले यो जो भन्दैछु यसको मतलब म भन्दै भनेको छैन कि जहिनी यहाँ सबै चोखा छ, कुनै हालमा छैनन्. म्याक्सिमम् पोलिटिसियनहरू ब्युरोक्राटहरू माथिल्लो तहका ब्युरोक्राट के माथि कि तल समयका कर्मचारीहरू भने सबैतिर व्याप्त भ्रष्टाचार, हामी डुबेकै भ्रष्टाचारबाट हो नि. अब त्यो समात्न कसैले कसैले समात्दैन, किन भनेदेखि सबै मुसिया छ, तैँ बिचुप मै बिचुप गुपचुप गुपचुप यहाँ छ. देखिहाल्नुभयो कत्रा कत्रा काम ऊ कुराहरू अहिले अख्तियारी व्हाइट बडी काण्ड, सुमुन काण्ड, जनमुक्ति सेना काण्ड, ललित निवास काण्ड, कम्बोडिया काण्ड, गेट चाङका चाङ छन्। खोल्न त अख्तियारले खोल्न खोज्या हो नि त, तर यी तिन टाउके जुन बसेका थिए राज्य गरेर, यिनले एउटाको अर्कोलाई खोल्न दिने, अर्कोलाई अर्कोलाई खोल्न दिने, तै बिचु मै बिचु हिसाबमा थियो। अब खोल्दै जाउँ न, आई एग्री, खोल्न जाउँ, तर नियम कानुन सबै कुरा विचार गरेर, हतारमा पपुलिजम मात्र होइन कि चाहिँ नि जेन्युनली गर न, प्रमाण छ भने समात, कोही डाउटै छैन मलाई, समातिकन दण्ड पनि देऊ, दिनै पर्छ, तर अन्धविश्वास चाहिँ नि अब प्रमाण नपुगिकन खालि ल हामीले समात्यौँ, हामीले अब भने बाचा पुरा गऱ्यौँ भन्दैमा चाहिँ नि त्यसै चाहिँ नगर, त्यो त्यो चाहिँ गर्दाखेरि कानुनको राज्य हुँदैन कि, त्यसै हुँदैन।
5: तर अहिले चाहिँ अब डाक्टर साहब, अहिलेको यो अवस्थामा चाहिँ भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइएन भने, भ्रष्टाचारीको आरोप लागेका व्यक्तिहरूलाई चाहिँ पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएन भने, देश त ग्रे लिस्टमा छ नि त डाक्टर साहब, हामी त अन्तर्राष्ट्रिय रूपमा त हामी कमजोर बन्दै गइरहेका छौँ।
6: ग्रे लिस्टमा चाहिँ एउटै मात्रै कुरा हो, मनी लन्ड्रिङ। यो चाहिँ के भने, ग्रे लिस्ट भने कस्तो भनेदेखि, संसारलाई आपत्तिवटा के परेको छ भने, सबै मुलुकबाट, यसपरि हाम्रो जस्तो मुलुकहरूबाट टेरोरिज्मको पैसा यहाँ आइरहेको छ। टेरोरिज्म सप्लाई गर्ने यस्तै यस्तै अन्जान अन्जान ठाउँबाट चाहिँ फ्याट तपाईँ पढाएर त्यो डिस्ट्रिब्युट भइरहेको छ। सो यो ग्रे लिस्टमा चाहिँ परे चाहिँ मेनली कुरा टेरोरिज्मको लागि हो। मनी लन्ड्रिङ भने एउटा पैसा एउटाबाट आउँछ, आउँछ एउटा कुराको लागि भनेर जान्छ टेरोरिज्म, अहिले टेरोरिज्मको लागि मात्र। अहिले हामी नेपालमा टेरोरिज्म पैसा गाँसेन भने त्यो चाहिँ त्यही हो मेन कुरा, त्यो हो। अब अहिले विष्णु पौडेलको कुरा गरौँ, अहिले उनले चाहिँ नि मनी लन्ड्रिङ गरेको भने कति पनि कुरा त आएन, कहीँ पनि आएन। उनलाई एउटा प्रब्लम चाहिँ थियो, ललिता निवासमा उनको छोराले छ रोप्ने छ आना जग्गा किन्या भन्ने मात्रै हो कुरा। अब त्यो पनि उनी
5: फिर्ता पठाएर मात्रै पनि, फिर्ता दिइसके पछाडि चाहिँ रापसाप हुन्छ भन्ने हुँदैन नि त, मुद्दा त हुँदैन,
6: रात हुँदैन, त एउटा बचाएको छ। त्यो बेलामा जो छोराले गर्ने त्यही बेलाको यो मुद्दा हो, त्यो बेलामा यही कुरा भनेको थिएँ, जो आज म तपाईँलाई भन्दैछु। विष्णु पौडेल पदमा थिएनन्, यो खालि माथि एमालेको मातृत्वको नेता थिए, त्यो बेलामा कुनै पदमा थिएनन्। अब उनको छोराले उनको पदको दुरुपयोग गरेर ल्याए भए कुनै बेकुफ छ छ आना लिने काठमाडौँमा, छ रुपियाँ लिन्थ्यो नि, के कुरा गरे उसले त मजासँग छ रुपियाँमा दिनुहोस् नत्र भने भन्दा आइसक्यो नि कुरा, छ आना किनेछ बाबा, त्यसपछि उसले फर्काए पनि त्यो भिन्दैको फर्काउनेमा चोखिँदैन। तर विष्णु पौडेलको छोराले किने, विष्णु पौडेल किने प्रमाण पनि छैन। अब मेरो छोराले केही गर्छ, मेरो छोरा पनि आफ्नै काम गर्छ, मेरो चाहिँ आफ्नै काम, म आफ्नै काम गर्छु। अब छोराले कहीँ केही गर्यो भनेदेखि त्यसले मलाई दोष माया लाउने हो त, त्यो त भएन नि। त्यसले विष्णु त्यो बेलामा छ आना किना बाबु, उसले छ आना छ रो पनि किना पनि म मान्दछु,
5: सार्वजनिक पद बहाल गरेको व्यक्तिको चाहिँ पारिवारिक पृष्ठभूमि के हो, उसले के गर्दैछ भन्ने कुराको छानबिन हुनु पर्छ।
6: त्यो त्यो व्यक्ति बहालमा कहाँ कुन पदमा छ त्यो पनि डिपेन्ड गर्छ त। कुनै मान्छे प्रधानमन्त्री छ भने उसो उसो उसलाई त जे पनि गरिरहेको छ, अहिले भएकै हो, सबैको परिवार त ठोकेकै हुन्छ। सबै यहाँ त हाम्रो लुट लुटेमा च्यासे नि मुलुकमा, तर छ आना विचार विष्णु पौडेलको त्यो एउटा तागत युज गरायो भए कुनै छोराले छ आना लिन्छ बाबा, यो त्यत्रो जग्गा पाउने ठाउँमा छ रो पनि लिन्थ्यो नि, सोझै कुरा छ। मैले त्यो बेलामा त्यो यही मैले मुद्दा
5: उठाएको थिएँ कि,
6: त्यो कुराबाट हो भने त समाजले कुराउँदैन। मनी लन्ड्रिङको अहिले उसलाई समाजले मैले सुने मनी लन्ड्रिङको कुरा, मनी लन्ड्रिङ भनेकोमा चाहिँ नि धेरै ठुलो कुरा हो यो, त्यो स्रोत खुलाउनलाई उनलाई के पनि गर्नु पर्दैन। तपाईँ आउनुहोस् तपाईँको यो छ बयान दिनुहोस् भने अब हुन्थ्यो नि, त सोझै गएर कार्यक्रममा गएकोलाई चाहिँ त्यहाँबाट समाज सुर्खेतबाट समाज ल्याउने के देखायो भनेदेखि हामी तत्प्रत्यक्ष गरेका छौँ। अब अब काठमाडौँ फर्किन्थ्यो त्यही दिन, भोलिपल्ट गएर उसले चाहिँ पुजिदिएर पर्सिपल्ट समाज भइहाल्थ्यो नि, यो देखाउटी पनि धेरै कुरा भएको छ कि।
5: होइन, राजसभामा चाहिँ लोकतान्त्रिक प्रक्रिया मार्फत चाहिँ नेतृत्व चयनको लागि त भनियो, तर दुई दिनसम्म पनि राम्रोसँग अझै महाधिवेशन बन्द सत्र चाहिँ क्लियर रूपमा सुचारू हुन सकेन, यसमा के हो, प्रतिस्पर्धा व्यापक छ त्यसमा पनि, डाक्टर साहब कसरी हेर्नु, यसलाई पनि खिचातानी छैन पदको?
6: तपाईँ अब हेर्नु होला त्यहाँ, हेर्नु होला त्यहाँ, अब यहाँ दुई ग्रुप त डेफिनेट बुझिया छ, हेर्नुहोस् यिनी यो बालनको खेमा र रवि खेमा डाउटै छैन, हेर्नुहोस् यहाँ होल क्वेसन इज भालन शाह तिन तिन दिन त्यहाँ किन बसे, प्रधानमन्त्री यतिसम्म चाहिँ सिंहदरबाट पाँच मिनटको बाटो पार्लियामेन्ट चाहिँ हुँदैन, हामी त काम गर्ने, हामी एक सेकेन्ड पनि छोड्न मिल्दैन, पार्लियामेन्ट जानु पनि हानि पर्दैन भन्ने व्यक्ति तिन तिन दिनसम्म यो अधिवेशनलाई त्यहाँ कसरी बसे र किन बसे भन्दाखेरि, यो त मैले हेर्दाखेरि त त्यो पदाधिकारी चयनमा माथिल्लो, अब रविलाई त छुन सकेन, आखिरमा रविलाई चाहिँ गर्न सकेन,
5: अब रविको त प्रस्ताव आफै बस्नु पर्ने
6: भयो, त्यो चाहिँ त्यो त उपाय नै भएन उसलाई, त्यो चाहिँ फ्याँक्न नसक्ने अवस्था देखिने। तर अब त्यहाँ माथिल्लो पदमा आफ्नो क्याप्चर गर्न पाए भने तब त ठुलो कुरा हुन्छ। अब हेर्नुहोस् त्यहाँ सुदन गुरुङ त्यहीं छ, उसको राइट ह्यान्ड म्यान, अस्ति मध्य अधिवेशनमा देखिहाल्नुभयो ठिक्क बालुङको पछाडि गएर बसेर जब ऊ चाहिँ नि पदाधिकारी पनि होइन,
5: बोलाएको पनि थिएन,
6: बोला पनि थिएन। भनेपछि बालनले यो त्यो बालनले थाहा नपाए होइन, यो यिनीहरूले जानी जानी गरिरहेको छ कि चाहिँ हाम्रो पक्करमा पार्टी छ भने देखाउनु खोजिरहेको छ नि। हेर्नुहोस् यहाँ
5: तलबाट प्रतिनिधिहरूले चाहिँ ठ्याक्क वाच होस् भन्ने खालको पनि हुन्छ
6: भने पनि के गर्ने, जब त्यहाँ खेल हुन्छ। हेर्नुहोस् आजसम्म हामीले 36 सालदेखि म देखिरहेको छु कति किनबेच हुन्छ पार्टीहरू महाधिवेशनमा पदाधिकार, कति किनबेच तपाईँलाई पनि थाहा छ मलाई पनि थाहा छ। अब त्यहाँ अहिले कति किनबेच होला त्यहाँ चाहिँ यो पदाधिकारीलाई भन्नुहोस् त, मलाई अहिले पावरमा छ दुई तिहाईको यो सरकार छ भने कति किनबेच होला, कति पैसाको फालाफाल होला त्यहाँले। त्यसैले त्यहाँ हामीले खालि हेर्नुहोस् कि आखिरमा चाहिँ कुन चाहिँको पल्ला भारी हुन्छ माथि त्यहाँ।
5: निर्विकल्प चाहिँ शक्तिशाली सुपर हिरो त राष्ट्रिय स्वतन्त्र पार्टीमा कायम नै रहे नि होइन दक्षा भाइले?
6: होइन, रवि लामिछानेको जेसुकै पनि तपाईँ राम्रोसँग विचार गर्नुहुन्छ, बिचरा रवि म भन्दैछु उनको उपमा त सहकारी भएको बिस्तारै छोड्दैछन्, तर उनलाई त महाको डन्डा त उनको चाहिँ शिरमाथि तलवार त लड्काइदियो नि मानवाधिकार आयोगले त, राष्ट्रिय मानवाधिकार आयोगले त रविको टाउकोमा त सोझे तलवार लड्काइ, अब त्यो तलवार कसले प्रयोग गर्ने भन्ने कुरा त फौजदारी मुद्दा लगाऊ भनिसकेको छ। अब हेर्नुहोस् सहकारी मुद्दा उनलाई छिक्दै गयो भने त ठुलो कुरा हुन्छ, मामुनी कुरा भयो। अब त
5: कार्यकर्ताहरूले चाहिँ रविको त्याग समर्पण बलिदान त देखेका छन् नि त, उसलाई त धेरै पटक चाहिँ अप्ठ्यारो पार्न खोजिएकै हो नि, तर जनताले त उसलाई त सुपर हिरो बनाएर पठायो नि त। फेरि
6: रविको त्याग बलिदान उसलाई
5: अब मानव अधिकार आयोगको प्रतिवेदनमा पनि बालेनलाई चाहिँ नलाग्ने रविलाई मात्र लाग्ने भन्ने कुरा त ओपन सेक्रेट छ नि, सबैले बुझेका छन् त, जनताले बुझेका छैनन् भने।
6: रविको हालत अहिले खराब छ, रविलाई राष्ट्रिय आयोगको अधिवेशनमा चाहिँ उसलाई अध्यक्षमा राखे किन त्यो हल्लाउन सकेनन्, तर रविलाई जेसुकै भने पनि रवि चाहिँ अहिले उठ भने उठ बस भने बस अवस्थामा त छ, डाउटै
5: छैन। सरकारले
6: कुनै पनि बेला हेर्नुहोस् व्रत टसल पर्यो भनेदेखि कुनै पनि बेला फौजदारी मुद्दा लगाऊ भने अधिकार पाइसकेका छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य पनि त खतरामा पर्छ नि त, फेरि अल्पमत बहुमतका कुराहरू हुन्छ नि,
6: भविष्य पोलिटिक्समा त मान्छे चाल चल्दाखेरि त भविष्य काम मात्रै काम विचार गर्छ, तत्कालको विचार गर्छ नि। तपाईँले चाहिँ नि सबैजना जङ्गबाज हुँदैन नि 104 वर्ष चलाउने, खोइ त आउँछ नि, त्यही 3 वर्षमा खत्तम पनि हुन्छ नि त। त्यसैले अहिले रविलाई चाहिँ हेर्नुहोस् खतरा छ, उसले धेरै व्रत यता विरोध चाहिँ बालन साहब गर्न सक्दैन, त्यो खेमा गर्न सक्दैन, हेर्नु सोझै कुरा छ। त्यसैले अहिले भन्दा हेर्दाखेरि ओहो सहकारी मुद्दा झिक्दै गएको छ, ओ राम्रो कुरा, तर मनी लन्ड्रिङ झिकेको छैन, हेर्नुहोस् झिक्न सक्दैनन्, त्यो चाहिँ इन्टरनेसनल हो त्यो कुरा, मनी लन्ड्रिङ झिकेको छैन रविको माथि। अब त्यसमा फौजदारी लाउन सक्ने अवस्था भइसक्यो, खतम खतरा भएन, सो उसलाई अध्यक्ष बनाउनु दिए पनि त्यो अध्यक्ष साँच्ची भन्नु सरकार हात्रीमा चाहिँ नि अलिक पावरलेस हुन्छ। अरू कुरा बताउँ, ऊ अस्ति इन्डिया गयो, भारत गयो, त्यो सरकारले समर्थन दियो त, तपाईँ हामीलाई रिप्रेजेन्ट गर्छ भने उसले के भनिदियो भने उहाँ जानुभयो त हामीलाई थाहा पनि छैन, उहाँ त प्रधानमन्त्री अफिस थाहा पनि छैन, उहाँ प्राइभेट बिजनेसमा गए भनिदियो कि नि त भनेदेखि त्यही बुझ्नुहोस् न कति यिनीहरूको चाहिँ नि तालमेल कति मिलाएको छ कति मिलाएको छैनन्। फुटबल यताउता गर्छु भने तापनि भित्रभित्रमा गाह्रो छ भा, यो
5: रवि लामिछानेलाई थाहा छ, रवि लामिछानेको कोर्टमा फुटबल आउने निश्चित पनि त छ नि, त्यस्तै
6: होइन हुँदैन, असम्भव, उसको त त्यो आउने सम्भावना हुने बित्तिकै त सरकारले त फौजदारी मुद्दा ठोकिदिन्छ, हेर्नु सोझो कुरा छ, त्यो खतरा आइसक्यो। त्यसैले रविले यता टिफी गर्न सक्दैन, हो अध्यक्ष पद हो, गरोस् राम्रोसँग गरोस्, हामी पनि रविको समर्थनमा छौँ, हेर्नुहोस् म पनि भन्छु रविलाई बलियो बनाऊ भनेर, मैले पनि बार बार मिडियामा भने रविलाई बलियो बनाऊ भा, किन ऊ भने संस्थापक हो, मेन मान्छे ऊ हो, यी भएर आगन्तुकहरू जुन आएका छन् पछि फल खान मात्रै आएका छन्, उनीहरू राष्ट्रिय स्वतन्त्र पार्टी प्रेम छैन, त्यसले रविको हात बलियो बनाऊ, उनको जो ग्रुपलाई बलियो बनाऊ भने म भन्दैछु। तर अनफोर्चुनेटली यहाँ अब पदाधिकारी चयनमा हेर्नु होला, सबै डिपेन्ड गर्छ पदाधिकारी चयनमा कसको ग्रुपको मान्छे बढी आउँछ त्यो हेर्नु बाँकी छ।
5: हस्, यहाँको महत्त्वपूर्ण समयको लागि धेरै धन्यवाद डाक्टर साहब, नमस्कार,
6: थ्याङ्क यू।
5: उहाँ हुनुहुन्थ्यो डाक्टर सुन्दरमणी दीक्षित, आदरणीय श्रोता। आजको नेपाली बसमा पनि फेरि एउटा छोटो विषय हामी छु, विषयमा पुनः उपस्थित हुनेछौँ।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौं।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो नेपाली रेडियो नेत्रो
3: खरो विषयमा दरो बहस नेपाली बहस, यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ।
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
5: डिश होम फाइबर नेट।
6: यतिकै हाम्रो बेसमा वरिष्ठ अधिवक्ता एवं बेस्ते साक दिनेश त्रिपाठी हुनुहुन्छ। त्रिपाठीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: गुड मर्निङ, धन्यवाद।
6: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अब कति दिनसम्म बस्नुहुन्छ हिरासतमा?
7: अब होइन, यो त अब अनुसन्धानको प्रक्रिया अब अहिलेलाई 7 दिनको लागि म्याद थपेको छ। अब यो अनुसन्धानको प्रक्रियाले अब उहाँलाई कति दिन गर्छ, तर अब यसमा के हुन्छ भने अदालतको अनुमति बिना चाहिँ हिरासतमा राख्न पाइँदैन। अहिलेलाई अदालतले 7 दिनसम्मको मात्रै म्याद दिएको।
6: सम्पत्ति शुद्धिकरणको मुद्दा लागेको छ, 40 करोड बराबरको स्रोत खुलेन भन्ने विषय पनि आएको छ। यी आवत कुरालाई हेर्दाखेरि चाहिँ यो मुद्दा अलिकति जटिल र पेचिलो छ। त्रिपाठीजी,
7: अब यस्तो छ, यसमा चाहिँ मुद्दा चाहिँ अब गम्भीर मुद्दा हो र यसको मुद्दाको चाहिँ विश्वसनीय र वस्तुगत अनुसन्धान हुनुपर्छ र कसैलाई पिक एन्ड चुज पनि गर्नु हुँदैन, कसैलाई प्रतिशोध पनि लिनु हुँदैन। तर एउटा कुरा म के भन्छु भने अनुसन्धानमा कसैले उन्मुक्ति पाउँदैन, यो चाहिँ एउटा गम्भीर प्रकृतिको मामिला हो र नेपालमा यो सार्वजनिक पद धारण गरेका व्यक्तिहरू ले अकुत सम्पत्ति आर्जन गर्ने गरेको देखिन्छ, पदको व्यापक दुरुपयोग गरेको देखिन्छ र जसले गर्दाखेरि आज हाम्रो लोकतान्त्रिक प्रणाली नै बदनाम भएको अवस्था छ। त्यस कारण यो एउटा यस्तो मामिला हो जसमा कसैले उन्मुक्ति पाउनु हुँदैन र यसमा चाहिँ समान रूपमा एउटा विश्वसनीय र वस्तुगत अनुसन्धान चाहिँ हुनुपर्छ। देयर हेज टु बी ए जिरो टलरेन्स। तर एउटा कुरा म के भन्न चाहन्छु भने अब यसमा चाहिँ एउटा क्याटेगोराइज गरिँदैछ, जस्तो अब एक फेरि विष्णु पौडेल उहाँहरूमाथि अनुसन्धान हुने, अब सुदन गुरुङमाथि चाहिँ अनुसन्धानको नाटक गरे जस्तो गरेर उनलाई तत्कालै उन्मुक्ति दिइहाल्ने, उनको प्रतिवेदन पनि सार्वजनिक नगर्ने र अब सम्पत्ति शुद्धिकरणको मामिला यति गम्भीर मामिला हो, यसलाई के भन्छ भने इट इज नट ओन्ली द क्राइम अगेन्स्ट नेसनल फिनान्सियल अर्डर बट इट इज अल्सो क्राइम अगेन्स्ट इन्टरनेसनल फिनान्सियल अर्डर। अर्थात् यसले अन्तर्राष्ट्रिय प्रणालीलाई, अन्तर्राष्ट्रिय अर्थव्यवस्थालाई पनि एउटा खतरामा पार्दछ, जोखिममा पार्दछ। यसले अपराधको यसको एउटा अन्तर्राष्ट्रिय आयाम पनि छ र नेपाललाई अहिले चाहिँ खैरो सूचीमा राखेको छ र अस्ति भर्खरै पनि पेरिसमा भएको मिटिङले पनि नेपालको खैरो सूचीलाई कायमै राख्यो र अब नेपाल साँच्चीकै भन्यो भने, किनभने यहाँ के देखियो भने अब पिक एन्ड चुजको कुरा कहाँबाट आउँछ भने अब विष्णु पौडेलमाथि अनुसन्धान गरेको एउटा कुरा छ, तर अब रवि लामी छानेको मुद्दै फिर्ता लिँदैछ। उनका सबै अदालतमा सम्पत्ति शोधिकरणको मुद्दाहरू चाहिँ फिर्ता लिँदाखेरि अब सरकारको जुन सुशासनको जुन कुरा हो यो कति खोक्रो छ भन्ने कुरा देखिन्छ। अब वन रुल फर फ्रेन्ड एनदर रुल फर एनिमी भन्ने चाहिँ लोकतन्त्रमा हुँदैन।
6: यो देशमा त घोटाला त व्यापक भएको रहेछ नि त त्रिपाठी सर, हेर्नुहोस् त 26 अर्ब बिको दाबी गरिएको छ घरानाका नाममा, चाहिँ अग्रवालदेखि लिएर चाहिँ आज होइन विभिन्न ग्रुपहरू ती गोल्छाहरूको चाहिँ नामहरू मुछिएका छन्। राज्य सत्तालाई नै प्रलोभनमा पारेर ललिपप चढाएर चाहिँ होइन राज्य सत्तै बिक्ने खालका स्थितिहरू पनि हुँदा रहेछन्। नेताहरूको आजको अकुत सम्पत्तिको स्थिति हेर्ने हो भने त 20 वर्षसम्म मन्त्री भएकोले पनि 1.5 करोड भन्दा बढी राज्यबाट लिन नसक्ने मान्छेका चाहिँ आज चाहिँ अर्बौंका सम्पत्ति जोडिए
7: त्यसमा त मैले मेरो कुनै अन्यथा भनेकै छैन। मैले कसैले उन्मुक्ति पाउँदैन नै भन्दछु, जिरो टलरेन्स नै हुनुपर्दछ भन्छु। जस्तो इन्टरनेसनल फिनान्सियल टास्क फोर्सले नेपाललाई यो खैरो सूचीमा राख्ने एउटा आधारभूत कारण के पनि दिएको छ भने नेपालमा राजनीतिक पद धारण गरेकाहरू, सार्वजनिक पद धारण गरेका व्यक्तिहरू उनीहरूले पेप भन्छ, पोलिटिकली एक्सपोज पर्सन, अर्थात् चाहिँ के छ भने जो पोलिटिकली हाई पोजिसन हायर गरे होल्ड गरेका व्यक्तिहरू छन् उनीहरूले चाहिँ अकुत सम्पत्ति आर्जन गरेका छन् र उनीहरूको प्रभावकारी अनुसन्धान पनि हुँदैन, प्रभावकारी अभियोजन पनि हुँदैन, जसले गर्दाखेरि नेपाललाई चाहिँ खैरो सूचीमा राखिसकेको छ र अब चाहिँ नेपाल चाहिँ धेरै चाँडो कालो सूचीमा पर्दैछ। र त्यसको एउटा कारण के पनि देखियो भने अब जस्तो रवि लामिछाने लगायतको अब दर्जनौ दर्जनौ व्यक्तिको थोकको भावमा मुद्दा फिर्ता लियो, यो त गम्भीर मामिला हो। र अब एकातिर चाहिँ केही व्यक्तिहरूलाई चाहिँ एउटा टार्गेट गरिँदैछ, मुद्दा चलाउने भनिँदैछ, तर केही व्यक्तिहरूलाई चाहिँ खुलेआम चाहिँ कानुनको प्रक्रियालाई मिचेर जस्तो सम्पत्ति शुद्धिकरणको अपराध चाहिँ एउटा अन्तर्राष्ट्रिय प्रकृतिको अपराध भएकोले यसलाई चाहिँ फिर्ता लिनै सकिँदैन भनेर नेपालले पनि कानुन बनाएको छ। त्यो अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कानुन चाहिँ के हो भने यो चाहिँ फिर्ता हुन सक्दैन। तर अब रवि लामिछाने मात्र होइन, जीबी राई लगायतको अब कमसेकम 2-3 दर्जन व्यक्तिहरूको थोकको भावमा चाहिँ के छ भने मुद्दा फिर्ता लियो भन्दाखेरि अब यो जुन सरकारको जुन सुशासनको कुरा के देखियो भने यो चाहिँ एकतर्फी देखियो। अफकोर्स विष्णु पौडेललाई अनुसन्धान हुनु हुँदैन भन्ने मेरो भनाइ नै होइन, कसैले पनि अनुसन्धान हुनुपर्छ, सबैले अनुसन्धानको दायरामा जो कोही पनि आउन सक्छ। तर एउटै कुरा के हो भने यो चाहिँ एभिडेन्स बेस्ड इन्भेस्टिगेसन हुनुपर्छ, प्रमाणमा आधारित चाहिँ अनुसन्धान हुनुपर्छ र कसैले पनि उन्मुक्ति पाउनु हुँदैन। यसमा चाहिँ पिक एन्ड चुज गर्न पाइँदैन, सेलेक्टिभ जस्टिस गर्न पाइँदैन, चयनात्मक चाहिँ अनुसन्धान र अभियोजन गर्न पाइँदैन। कानुन समक्ष सबै समान छन् र कानुन समक्ष एउटा समानताको जुन अवधारणालाई चाहिँ लागू गरिनुपर्छ र यसलाई चाहिँ के छ भने अब सत्तारूढ दलको व्यक्ति हुँदैमा त्यसले उन्मुक्ति पाउने। हामीले हेऱ्यौँ नि सुदन गुरुङको केसमा के भयो, एक्ज्याक्टली त सेम इस्यु अफ देयर, उनलाई चाहिँ के छ भने उनको त प्रतिवेदनै प्रकाशित गरिएन र जबकि उनको जुन अनुसन्धान गर्नको लागि जुन कमिटी बनाएको थियो ती सबै पिक एन्ड चुज थियो, ती सबै आफ्नै किनभने सम्पत्ति शुद्धिकरण विभागले किन उनको अनुसन्धान गरेर उनको अनुसन्धानको लागि किन छुट्टै छानबिन समिति बनाइयो, त्यो छानबिन समितिको प्रतिवेदन किन सार्वजनिक गरिएन। रवि लामिछाने लगायत जीवी राई लगायतको, जीवी राई त एकचोटि उपस्थित पनि भएको छैन, फरार व्यक्तिको पनि मुद्दा पनि चाहिँ के छ भने फिर्ता लिएको छ, उनले कुनै निवेदन पनि दिएका छैन, एकचोटि पनि कानुनी प्रक्रियामा उपस्थित पनि भएको छैन। भन्दाखेरि मैले एउटा कुरा के हो भने यो अहिलेको यो जुन सरकारको के देखिन्छ भने यो एकदमै एकतर्फी भयो, एकतर्फी भयो समान रूपमा। म त के भन्छु भने कोही पनि कसैले पनि उन्मुक्ति पाउनु हुँदैन। जस्तो सम्पत्ति सर्वेको कुरा आउँदाखेरि जब अहिले मन्त्री परिषदमा भएका व्यक्तिहरूले किलोका किलो सुनको सम्पत्ति विवरण आएको छ, अब विष्णु पौडेलको गरेको चाहिँ अफकोर्स अरू पौडेलहरूलाई पनि समाज दिनुपर्छ, अरू थापाहरूलाई, अरू गुप्ताहरूलाई, जम्मैलाई, जो छ सबैलाई चाहिँ दायरामा ल्याइनुपर्छ। कोही पनि चाहिँ के छ भने त्यसकारण चाहिँ एउटा राज्यको चाहिँ एउटा प्रशस्तता र निष्पक्षता, अनुसन्धानको चाहिँ विश्वसनीयता यो चाहिँ एउटा स्थापित हुनुपर्छ। क्रेडिबिलिटी अफ द प्रोसेस, न्युट्रालिटी अफ द इन्भेस्टिगेटिङ प्रोसेस, प्रोसिक्युसन चाहिँ के छ भने निष्पक्ष हुनु पर्यो र यसमा एउटा कुरा देखियो। त्यस कारण चाहिँ के छ भने यो कुरामा चाहिँ गरेको कुरालाई अब अहिले विष्णु पौडेल मात्र होइन अरूलाई पनि दायरामा ल्याउनु पर्यो, आफ्नै पार्टीका मान्छेहरू पनि दायरामा ल्याउनु पर्यो, मन्त्री भएका व्यक्तिहरू, सांसद भएका व्यक्तिहरूले आफूलाई पनि अनुसन्धानको लागि प्रस्तुत गर्नु पर्यो, छानबिनको प्रक्रिया चाहिँ निष्पक्ष र पारदर्शी हुनु पर्यो, कानुनको चाहिँ प्रक्रियालाई पुरा गरेर ड्यु प्रोसेस अफ ललाई फलो गर्नु पर्यो र यसमा चाहिँ के छ भने बदनियत देखिनु भएन, एउटा चाहिँ म्यालाफाइड इन्टेन्सन चाहिँ देखिनु भएन। त्यस कारण अहिलेको सरकारको मैले के देखिरहेको छु भने यो आफ्नो पार्टीसँग संलग्न व्यक्तिहरूलाई सबैलाई चाहिँ वासिङ मेसिनमा राख्ने, सबैलाई चाहिँ सफा गरिदिने, सम्पत्ति शुद्धिकरण होइन कार्यकर्ता शुद्धिकरण गर्ने, सम्पत्ति शुद्धिकरणको अपराधमा चाहिँ के चाहिँ कारवाही भन्दा पनि अब आफ्ना पार्टीको छ भने त्यो कार्यकर्ताले शुद्धिकरण गर्ने अभियानमा लाग्ने अनि विपक्षीलाई चाहिँ के छ भने कारवाही गर्ने। त्यस कारण एउटा कुरा के हो भने सरकारलाई मेरो चाहिँ सुझाव के छ भने यसलाई यो कानुनको डन्डा जुन हो त्यो सबैका लागि समान रूपमा चलाइनु पर्यो, यसमा चाहिँ पार्टी हेर्नु भएन, मेरो पार्टी उसको पार्टी हेर्नु भएन र एउटा चाहिँ के छ भने अनुसन्धान गर्ने अधिकारीले पनि निकायले पनि के छ भने सत्तारूढ दल र प्रतिपक्ष दल भन्ने पनि हेर्नु हुँदैन। यसमा चाहिँ के हो भने जस्तो भन्नुहोस् न मलाई त यो त नेपाली इतिहासको योभन्दा विडम्बनापूर्ण यथार्थ केही हुनै सक्दैन कि अदालती प्रक्रियालाई पनि प्रयोग गरिएको छ, जुन मुद्दा फिर्ता लिनै सकिँदैन त्यसलाई फिर्ता हुने, सरकारी वकिलले चाहिँ महानियुक्तको कार्यालयले मुद्दा फिर्ता लिने निर्णय गराइने र हुँदा हुँदा त के छ भने तपाईँको साराका सारा गम्भीर अपराधमा संलग्न व्यक्तिहरू जम्मैको चाहिँ जीवी राई लगायतको चाहिँ 3 दर्जन व्यक्तिको चाहिँ थोकको भावमा चाहिँ मुद्दा फिर्ता सबै अदालतमा भएको मुद्दा फिर्ता लिन लगाइयो भनेपछि यो के भइरहेको छ? यसले त यो त सबैलाई यो कुरा त स्पष्ट छ नि कि यसमा चाहिँ कानुनको एउटा बदनियतपूर्ण प्रयोग भएको छ, म्यारिफाइड एप्लिकेसन अफ द ल भएको छ र ल इन्फोर्सिङ एजेन्सिजहरूको चाहिँ यो दुरुपयोग गरिएको छ। अदालतलाई पनि यो प्रक्रियामा चाहिँ अदालतको निष्पक्षता र तटस्थतालाई पनि कम्प्रोमाइज गराइयो, अदालत पनि आफै पनि प्रयोग भयो। यो त नेपालको यो इतिहासमा चाहिँ के छ भने मलाई धेरै मान्छेले भन्छन् कस्तो अदालत हो, अदालतले पनि यसरी सरकारले भन्दैमा मुद्दा फिर्ता लिँदै जाने, साराका सारा त्यो पनि दर्जनौ दर्जनौको मुद्दा फिर्ता लिने, जुन व्यक्ति अदालतमा एकचोटि पनि उपस्थित पनि भएको छैन, गिरफ्तारी नै भएको छैन, त्यो कहाँ छ भन्ने नै थाहा छैन, त्यस्तो व्यक्तिको पनि मुद्दा फिर्ता लिने भनेपछि चाहिँ के छ भने सरकारको जुन सुशासनको जुन नारा हो यो कुरा चाहिँ के छ भने त्यो त्यो बेलुन नै पङ्क्चर भएको छ। त्यसमा कुनै इट डजन्ट होल्ड एनी वाटर, इट हेज नो क्रेडिबिलिटी, यसमा कुनै विश्वसनीयता देखिँदैन। त्यस कारण चाहिँ एउटा कुरा के हो भने यसलाई यसलाई एउटा साँच्चीकै भन्ने हो भने यो सम्पत्ति शुद्धिकरणको जुन इस्यु छ साँच्चीकै भन्ने हो भने अहिले नेपालले कठौरा लिएर विदेशमा भिख माग्नै जानु पर्दैन, किनभने यति धेरै पैसा या चाहिँ यहाँका राजनीतिज्ञहरूले लुकाएका छन्, यहाँको व्यापारीहरूभन्दा बढी पैसा चाहिँ यहाँको राजनीतिज्ञहरू छन्।
6: आज 30
7: होइन होइन होइन त्यस कारण चाहिँ के हो भने यसमा चाहिँ केसमा क्याटेगराइज गर्न मिलेन, यसमा चाहिँ एभिडेन्स बेस्ड इन्भेस्टिगेसन हुनु पर्यो, पिक एन्ड चुज गर्नु भएन। आफ्ना मान्छे छन् भने त्यसलाई चाहिँ त्यहाँ चाहिँ मान्छेले नै सफाई गरिदिने, तिनलाई नै साफ सुथरा बनाउने, अनि विपक्षी छ भने त्यसलाई मुद्दा लगाउने, आफ्नो मान्छेलाई चाहिँ बचाउने, प्रोटेक्सन गर्ने, यो जुन किसिमको प्रवृत्ति देखियो यो यो चाहिँ खतरनाक कुरा हो, यसले चाहिँ रङ म्यासेज गयो। र अब यही मुद्दामा यही पर्टिकुलर केसमा सुदन गुरुङको इस्यु के हो? सुदन गुरुङको जसरी चाहिँ के छ भने यो मामिलालाई दफा दफा गर्ने कोसिस गरियो, सुदन गुरुङलाई जसरी फेरि गृहमन्त्री बनाइयो, यो त उदेक लाग्दो छ कि कुनै लोकतन्त्रमा यस्तो कुरा सम्भव छ? र त्यसमा पनि आफ्नो छानेको मान्छे राखेर चाहिँ छानबिन समिति बनाए जस्तो गर्ने, त्यसको रिपोर्ट पनि प्रकाशित नगर्ने, त्यसको रिपोर्ट प्रकाशित गर्ने पनि नैतिक हिम्मत यो गभर्मेन्टलाई देखाएन, र त्यसपछि अहिले फेरि उनीलाई गृहमन्त्री बनाउने भनेपछि एउटा के देखियो भने यो यो एकदमै सेलेक्टिभ जस्टिस देखियो। सेलेक्टिभ जस्टिस भनेको रुल अफ लको चाहिँ बरखिलाफको कुरा हो, यसले रुल अफ ललाई डिफिट गर्छ, त्यसले सरकारको विश्वसनीयतालाई क्रेडिबिलिटीलाई ध्वस्त गर्छ। त्यस कारण चाहिँ के छ भने यसलाई यो दायरालाई यसको बढाउनु पर्यो, र यो दायरामा चाहिँ के हो भने सत्ता पक्ष प्रतिपक्ष पुरानो सत्ता 35 वर्ष 40 वर्ष 50 वर्ष र अहिलेको चाहिँ के छ भने 3 महिना तिनलाई पनि समेट्नु पर्यो, किनभने अहिले अहिले चाहिँ के छ भने किन धेरै सम्पत्ति शुद्धिगणका गरेका व्यक्तिहरू धेरै आपराधिक तत्त्व भएका व्यक्तिहरू चाहिँ के छ भने अहिले राज्यसभाभित्र पनि छन्, सभापतिकै बारेमा यत्रो गम्भीर प्रश्न छ, उनकै सारा मुद्दाहरू फिर्ता लिन लगाइँदैछ
6: राजनीतिक विश्लेषक।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना।

0: ए नानी हो, कता जानी हो?
1: अनि देखेन र डोको नाम्रो बोकेर घाँस काट्न जान लाग्यो?
0: ए हो त नि गाँठे ममोरनी तातेरी।

शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: के हो कोड लगाएर आएछ यस कता हो
1: जाम जाम जाम।

0: ए नानी हो कत जानी हो
1: अनि देखेन र डोको नाम्रो बोकेर घाँस काट्न जान लाग्यो
0: ए हो त नि गाँठे ममोरनी थातेरी

0: यो समय दमौली एफएम को हो।
1: यति बेला मध्याह्नको 12 बजेको छ।
0: इट्स 12 PM।
2: महानगरमा 6,000 बचतकर्ताको आवेदन, 5,00,000सम्मका बचतकर्ता पहिलो प्राथमिकतामा। कालीकोटको घाटा चौरमा पहिरो, कर्णाली करिडोर पूर्ण रूपमा बन्द। नेपालबाट चोरी भई अमेरिका पुर्याइएका 2 प्राचीन मूर्ति फिर्ता। पुरातत्व विभागलाई बुझाइने, अत्यधिक गर्मीका कारण नेपालगंजका विद्यालय पुनः 3 दिन बन्द। स्ट्रेट अफ होर्मुजमा फँसेका 11,000 नाविकको उद्धार शुरू। अमेरिकी विदेश मन्त्री खाडी भ्रमणमा, अमेरिकी राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का। इरान विरूद्धको सैन्य कार्यवाही रोक्न प्रस्ताव सिनेटबाट पारित। र कंगोलाई हराउँदै कोलम्बिया विश्वकपको नकआउट चरणमा, समूह विजेता बन्न क्यानाडा र स्विजरल्याण्ड भिड्दै। ब्राजिलियन स्टार नेमार मैदान फर्कन तयार, भोलि स्कटल्याण्ड विरूद्ध खेल्ने।

0: World Cup 2026 को अवसरमा CGTV-ले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। World Cup to World Cup, CGTV, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। महाधिवेशनमा सहभागी हुन पुगेका राष्ट्रपाका वरिष्ठ नेता बालेन शाह काठमाडौँ फिर्ता सम्बन्धी खबरबाट। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ फर्किनु भएको छ। उहाँ महाधिवेशन नसकी आज काठमाडौँ फर्किनु भएको हो। महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज मतदान गर्ने तयारी छ। बालेनले उद्घाटन सत्रमा सम्बोधन गर्नुभएको थियो तर उहाँ बन्द सत्रमा सहभागी हुनु भएन। पछि उहाँले रवि लामिछानेलाई सभापतिमा समर्थन गर्नुभएको थियो। यसैबीच राष्ट्रपाको महाधिवेशनमा 900 केन्द्रीय सदस्यका लागि निर्वाचन प्रक्रिया शुरू हुन लागे पनि प्रधानमन्त्री शाह भने मतदान नगरी फर्कनु भएको हो। राष्ट्रपाको 900 केन्द्रीय सदस्य पदका लागि करिब 400 उम्मेद्वारी परेको छ। निर्वाचन आयोगका अनुसार आजै मतदान सम्पन्न गरेर आजै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ। तर मतदान कति बेला शुरू हुने भन्ने अझै निश्चित छैन। केन्द्रीय सदस्यहरूको चयन सकिएपछि मात्र महाधिवेशन प्रतिनिधिहरूले पदाधिकारी चयन गर्ने पार्टीको नियम छ। मतदान प्रक्रियालाई छिटो बनाउन महाधिवेशन स्थलमा 80 विद्युतीय भोटिङ मेसिन जडान गरिएको छ, जसबाट मतदान सकिएको 1 घण्टाभित्रै परिणाम आउने दावी गरिएको छ। महाधिवेशनमा भौतिक रूपमा उपस्थित हुन नसकेका विदेश स्थित 163 प्रतिनिधिका लागि भने मोबाइल एपबाटै मतदान गर्न मिल्ने विशेष व्यवस्था मिलाइएको छ। नेपाली कंग्रेसले आफ्नो क्रियाशील सदस्यता अध्यावधिक र व्यवस्थापनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपाका अनुसार सदस्यता सम्बन्धी सम्पूर्ण महत्वपूर्ण कामहरू आगामी असार 20 सम्पन्न गरिसक्नुपर्नेछ। नयाँ तालिका अनुसार गत जेठ 28 गतेपछि विवरण अध्यावधिक गर्न छुटेका पार्टी सदस्यहरूले यसपटक आफै अनलाइन प्रणाली मार्फत आफ्नो विवरण सच्याउन वा भर्न पाउने व्यवस्था गरिएको छ। यसका साथै नवीकरण हुन नसकेका पुराना सदस्यहरूको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा 14 महाधिवेशनका क्रममा रोकिएका सदस्यताको विवाद सुल्झाउने काम पनि यही असार 20 टुंग्याइनेछ। कंग्रेसले विदेश स्थित नेपाली जनसम्पर्क समितिहरूका नयाँ तथा पुराना सदस्यहरूको विवरण संकलन र अन्य पार्टीबाट प्रवेश गरेका कार्यकर्ताहरूको सदस्यता व्यवस्थापनको कामलाई पनि सोही अवधिभित्र व्यवस्थित गर्ने जनाएको छ। धेरै पालिकाहरूले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन्। असार 10 राजस्व र व्ययको अनुमान गाउँ वा नगरसभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था अनुसार पालिकाहरूले आज बजेट ल्याउन लागेका हुन्। संघीय मामिला मन्त्रालयका अनुसार देशभरका 753 स्थानीय तहमध्ये अहिलेसम्म 64 मात्र बजेट पेश गरेका छन् भने 189 पालिकाले बजेट ल्याउन बाँकी छ। कानूनी नियम अनुसार असार 10 बजेट ल्याएर 5% र असार मसान्तभित्र यसलाई पुनः सुन्नुहोला। कानूनी नियम अनुसार असार 10 बजेट नल्याए 5% र असार मसान्तभित्र पास नगरे 10% सरकारी अनुदान काटिने व्यवस्था छ। असार मसान्तभित्र बजेट पास नभएमा साउन 1 पालिकाहरूले कुनै पनि रकम खर्च गर्न पाउने छैनन्। आगामी वर्षका लागि संघीय सरकारबाट स्थानीय तहहरूले 3,14 रूपियाँ बजेट पाउँदैछन्। काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा 5,27 करोड रूपियाँ बचत रकम फिर्ता गराइदिन माग गर्दै 6,000 बचतकर्ताले आवेदन दिएका छन्। विभागका अनुसार गत वैशाख 17 हालसम्म रकम डुबेका साना तथा ठूला बचतकर्ताहरूले आवश्यक पहल गरिदिन भन्दै उजुरी दर्ता गराएका हुन्। विभागका प्रमुख ध्रुव कुमार काफ्रेले अहिले दैनिक करिब 30 उजुरी गरिरहेको र त्यसमा धेरै जसो 1,00,000-5,00,000 रूपियाँसम्म जम्मा गर्ने साना बचतकर्ताहरू रहेका छन्। महानगरपालिकाले प्राप्त उजुरीका आधारमा समस्याग्रस्त सहकारीबाट बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया समेत शुरू गरिसकेको छ। केही दिन अघि मात्रै बुद्ध दर्शन सहकारी मार्फत 34 बचतकर्ताको रकम फिर्ता गराइएको र आगामी 1 महिनाभित्र 5,00,000 रूपियाँसम्म बचत गर्नेहरूको रकम फिर्ता गराउने योजना रहेको विभागले जनाएको छ। हाल महानगरमा रहेका 1,912 सहकारी मध्ये आधाले मात्रै नियमित रूपमा साधारण सभा गर्ने गरेका छन्। सम्पत्ति शुद्धिकरण मुद्दामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथिको अनुसन्धान प्रक्रियालाई लिएर प्रश्न उठेको छ। 40 करोड़ रूपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै उहाँमाथि सम्पत्ति शुद्धिकरणको मुद्दामा अदालतबाट अनुमति लिएर हिरासतमा राखी अनुसन्धान भइरहेको छ। नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अनुसन्धान प्रक्रिया निष्पक्ष वस्तुगत र प्रमाणमा आधारित हुनुपर्नेमा जोड़ दिनुभएको छ। सरकारले आफ्ना मान्छेलाई बचाउने र विपक्षीलाई मात्र तारो बनाउने गरी छानबिन गरिरहेको उहाँको आरोप छ। राजनैतिक ओहदामा रहेका व्यक्तिहरू जोड़िएका यस्ता गम्भीर अपराधका कारण नेपाल अन्तर्राष्ट्रिय रूपमा कालो सूचीमा पर्ने जोखिम बढेको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताउनु भएको छ। उहाँले सत्तापक्ष वा प्रतिपक्ष कोही पनि अनुसन्धानबाट उम्किन नपाउने र यसबाट शून्य सहनशीलता अपनाउनुपर्ने माग गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

आरजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड

0: छ खास। वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। कर्णाली करिडोर अन्तर्गत कालीकोट खण्डको घाटा चौरमा ठूलो पहिरो खसेपछि सड़क पूर्ण रूपमा बन्द भएको छ। कालीकोटको पातला र पचाल झरना गाउँपालिकाको सीमा क्षेत्रमा गैराती पहिरो खसेपछि यातायात सेवा ठप्प बनेको हो। सड़क अवरूद्ध हुँदा जुम्ला, बाजुरा र कालीकोटतर्फ आवत जावत गर्ने सयौं सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। नेपालबाट चोरी भई अमेरिका पुर्याइएका दुईवटा अमूल्य प्राचीन मूर्तिहरू नेपाललाई फिर्ता गरिएको छ। न्यूयोर्क स्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित एक समारोहबीच त्यहाँको सरकारी वकिलको कार्यालयले 13 शताब्दीको काश्यको पद्मपाणि र 16 शताब्दीको काठबाट निर्मित नृत्य देवीको मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। पद्मपाणिको मूर्ति काठमाडौँको भगवान बहाल र नृत्य देवीको मूर्ति ललितपुरको इबहा बहीबाट चोरी भएका थिए। यी दुवै ऐतिहासिक सम्पदाहरूलाई नेवागुठीको समन्वयमा भोलि नेपाल पठाइने र काठमाडौँ ल्याएर पुरातत्व विभागलाई बुझाइने दूतावासले जनाएको छ। असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगंज उपमहानगरपालिकाका विद्यालयहरू पुनः 3 दिनका लागि बन्द गरिएको छ। गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि उपमहानगरपालिकाले असार 10 गते आजदेखि 12 गतेसम्मका लागि बिदा दिने निर्णय गरेको हो। यसअघि जेठ अन्तिम साता पनि गर्मीकै कारण 4 दिन विद्यालय बन्द गरिएको थियो। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा सवारी नियम उल्लङ्घन गर्ने 2,550 सवारी चालक कार्यवाहीमा परेका छन्। कार्यवाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन गर्ने, नियम विपरीत गोड्ने र जथाभावी हर्न बजाउनेहरू रहेका छन्। उता बागलुङको मालढुङ्गामा गरिएको संयुक्त चेकिङका क्रममा लागु औषध सेवन गरी सार्वजनिक सवारी साधन चलाउने 5 जना चालक र 1 सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: सुरक्षित भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
1: पर दिखाइए मी करो

0: जर्सी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। स्ट्रेट अफ होर्मुज समुद्री क्षेत्रमा फँसेका करिब 11,000 नाविकहरूको सुरक्षित उद्धार शुरू गरिएको छ। संयुक्त राष्ट्र संघको समुद्री निकायका अनुसार अमेरिका इरान र खाड़ी देशहरूको सहयोगमा यो ठूलो अभियान शुरू गरिएको हो। कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच स्विजरल्याण्डमा अन्तरिम शान्ति सम्झौता भएपछि यो समुद्री मार्ग खुला भएको हो। सम्झौता अनुसार अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध हटाउँदै 12 अर्ब डलरको कोष फुकुवा गरिदिएको छ। यता अमेरिकी विदेश मन्त्री मार्को रुबियो सम्झौताबारे खाड़ी देशहरूको चासो र चिन्तालाई स्पष्ट पार्न त्यस क्षेत्रको भ्रमणमा निस्किएका छन्। अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरान विरूद्ध सैन्य कार्यवाही गर्न अघि कंग्रेसको अनिवार्य स्वीकृत लिनुपर्ने प्रस्ताव पारित गरेको विदेशको अर्को खबर छ। ट्रम्पकै रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटमा 50 विरूद्ध 48 मतले यो प्रस्ताव पारित हुनलाई राष्ट्रपतिका लागि ठूलो धक्का मानिएको छ। अन्त्यमा फिफा विश्वकप 2026 अन्तर्गत समूह के को खेलमा कंगोलाई 1-0 पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको छ। मेक्सिकोमा भएको खेलको 76 मिनटमा ड्यानियल मुन्योसले गरेको एकमात्र गोल नै कोलम्बियाका लागि निर्णायक बन्यो। यस्तै फिफा विश्वकप अन्तर्गत नै समूह बीको विजेता बन्नका लागि सह आयोजक क्यानाडा र स्विजरल्याण्ड आज राति आम्ने सामने हुँदैछन्। दुवै टोलीको समान 4 अंक रहेकाले यो खेल जित्ने टोली समूह विजेता बन्नेछन्। अर्कोतर्फ चोटका कारण शुरूवाती 2 खेल गुमाएका ब्राजिलका स्टार फुटबलर नेमार जुनियर मैदानमा फर्कन तयार भएका छन्। उनी भोलि बिहान 4:15 स्कटल्याण्ड विरूद्ध हुने खेलमा मैदान उत्रने तयारीमा रहेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री शाह चितवनबाट काठमाडौँ फिर्ता। राष्ट्रपाको नयाँ नेतृत्व चयनका लागि 80 विद्युतीय मेसिनबाट मतदान गराइदिई विदेशमा रहेका प्रतिनिधिलाई मोबाइल एपबाटै मतदानको व्यवस्था। असार 20 भित्र कंग्रेसको क्रियाशील सदस्यता टुङ्ग्याइने। आज अधिकांश स्थानीय तहले बजेट सार्वजनिक गर्दै साउन 1 खर्च गर्न असार मसान्तभित्र पारित हुनुपर्ने। बचत फिर्ताका लागि काठमाडौँ महानगरमा 6,000 बचतकर्ताको आवेदन। 5,00,000 पहिलो प्राथमिकतामा। कालीकोटको घाटा चौरमा पहिरो। कर्णाली करिडोर पूर्ण रूपमा बन्द। नेपालबाट चोरी भई अमेरिका पुर्याइएका 2 प्राचीन मूर्ति फिर्ता। पुरातत्व विभागलाई बुझाइने। अत्याधिक गर्मीका कारण नेपालगंजका विद्यालय पुनः 3 बन्द। स्टेट अफ होर्मुजमा फँसेका 11,000 नाविकको उद्धार शुरू। अमेरिकी विदेश मन्त्री खाड़ी भ्रमणमा। ट्रम्पलाई ठूलो धक्का। इरान विरूद्धको सैन्य कार्यवाही रोक्ने प्रस्ताव सिनेटबाट पारित। र कंगोलाई हराउँदै कोलम्बिया विश्वकपको नकआउट चरणमा समूह विजेता बन्न क्यानाडा र स्विजरल्याण्ड भेट्दै ब्राजिलियन स्टार नेमार मैदान फर्कन तयार। भोलि स्कटल्याण्ड विरूद्ध खेल्ने। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1
3: दमोलिया FM 94.2 समुदायको आवाज।
4: मेरो त बहिनीको बिहे आँटियो। लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
4: ए हो, म त त्यतैतिर लागे कान्छा।
5: हुन्छ हुन्छ दाई।
6: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
7: प्रोपाइटर केसी कान्छा। सम्पर्क नम्बर 98 27 13 42 97 4 52 82 00 00।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइटै ना युआरएल चेक लना आक्षेप घटना तल आफै लागि समय समयरी आफै ना पासपोर्ट फेरदिल परिमो तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
3: सतर्क तन ठगे तब त क्या जोगिना
4: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
6: सूचना
7: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
6: हाम्रा सेवाहरू
7: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
7: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
6: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
4: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
4: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 9828280 9815104549।
3: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
3: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637015 र 9841120740।
6: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819113627, 0635650025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाउँ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा, दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
0: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
0: सम्पर्क नम्बर 9845043780।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्री खोल्सी दमौली तनहु प्रोप्राइटर जीवन थापा फोन
0: 9805700700 7004604344

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: सामाजिक सञ्जालजी छ्यानली जाँझीमरी बुझीमरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट न युआरएल चेक लना आछ्याब घटना तल आफिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो
4: सतर्क जनहितरी जारी।

0: सन्देश
1: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
2: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
4: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
5: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
6: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
5: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
6: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
5: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654436, 9865414337।
6: व्यास 3, प्रशासन चोक, दमौली।

0: ए बहिनी, घर त चिटी कै बनाएछौ? हैन, यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816613 26, 9843006505, 9819113627, 06565625025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउन त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा, दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
0: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
0: सम्पर्क नम्बर 9845043780।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9805700700,
1: 9846040344।

0: दमौली एफएम 94.2 समुदाय को आवाज।
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
1: 9855343234।
4: सूचना सूचना सूचना।
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 9828280080, 9815104549।
5: Super Digital, enjoy with us.

0: डमौली एफएम 94.2 मेगाहर्ज सामुदायिक आवाज।
1: लगडा अब तिमीहरुको पैसा पनि सकियो। अबको गेम भनेको दुईजनाको, तर सुन, जसले गेम जित्छ नि गीता उसको हुन्छ
2: हो न।
3: मान्नु के तपाईँ जित्नुहुन्छ फिक्स, तपाईँले यो अब जित्नुहुन्छ कि तपाईँको हो एकदम दाइ। ल
1: ल थाहा छ नि,
3: थाहा
1: जसले जित्छ ल गीता उसको
3: ल ल
2: दाइ तपाईँ झुक्किएर हारेको के, अर्को पालि फिक्स तपाईँकै।

0: 知道 Timmy 为什么？
1: 干
0: ？Timmy 没生苦修呢。
1: 讲。

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपराइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेशन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709-49-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनाव।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560-63-444, 9560-60-656।

0: EFM 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: समिच्यो चोदा केमे बौदे लोटी पर्दिरो बैंगैने विवरण पि बिषय मुई खातरी खै हाम्रो
6: खै खै बौ कोई लोटरी भर्दिलवा
7: आंगी समिच्यो लोटी पर्दिउ छामताई गुदी
6: भर्दि आ भर्दि बा लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खैमै विश्वास आलन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
8: सतर्कता न ठगदि क्या बचैना।
9: सिद्धार्थ ब्याङ्क र क्यारे जनहितरी जारी सन्देश।
10: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
11: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
13: दाजुभाइको के को गफ गफ हुँदैछ?
11: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
13: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
11: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
13: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: ब्याङ्की खैमुद बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी रि विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण रि विषया ब्याङ्क दे नेल पर्दिमो न्यो तने सतर्क तना ठगदिरक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
4: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
5: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
4: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोपाइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेव ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563644, 98563606.
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98412-0740।
3: OSR Digital, entertaining the nation.
4: Presented by IMARS Smartphone.

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379131।

0: यो समय दमौली एफएम को हो।
1: यति बेला अपराह्नको 4 बजेको छ।
0: इट्स 4 PM।
2: दमौली एफएम 94.2 समुदायको आवाज।

0: ओहो गाग्री भरि पानीले राखेको बेलामा भेट भएछ। आज त सुप साइड पर्छ कि क्या हो मलाई?
1: टाढै हिँड्नु भएको दिदी।
0: होइन उही तलतिरसम्म, पछि भेट्छु ल।
2: ओहो बेना, चिकन लुगा लाएर ब्याग बोकेर टाढै हो क्या हजुरहरू त?
3: होइन साली, हाम्रो त छुट्टी सकिएर अब पल्टनतिर हाजिरी हुन्छ होला।

0: आज जानुपर्ने, नत्र माथि कविता दिदी घरमा आज नाचगानको कार्यक्रम राखेको थियो, त्यहाँ आएर भोलि बिहानै पो जानुहोस् न।
1: कसो केटा जाने हो त, कसमसात रमाइलो गरौँ आज। हुन्छ नि साली, ल भरे भेटौँला नि त माथि।
0: हस् हेर्न, माथि कविता दिदी घरमा है त, आउनुहोस् है।
1: हस् साली, हस् हस्।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

0: नमस्कार
1: हजुर, नमस्कार नमस्कार नमस्कार, अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोत एवं मित्र, तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाज जस्तो अवस्थामा भए पनि यति बेला सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै गर्दा हामी यति बेला सामुदायिक रेडियो चालचाला एफएम 96.4 मेगाहर्ज लिमाग रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा चालचालापेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो चालचाला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ। यति मात्र होइन, विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ तपाईँले सुनिरहनु भएको छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्जले बाघ रोल्पाबाट प्रिया मगरको साथ रहेको छ। सामुदायिक रेडियो महिला आवाज 89 मेगाहर्ज खलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भेङ्ग्री प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजबार प्युठानबाट यमुना धामी, रेडियो पारिणी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालादानी 95.7 मेगाहर्ज, रेडियो नेर्सी म्यागजिन 7.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमखास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कपिल वस्तु 104.3 मेगाहर्ज कपिल वस्तुबाट हामीलाई गुडिया भरले साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट हामीलाई विजय गुरूङले साथ दिइरहनु भएको छ। दमौली एफएम 94.3 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चेडाई, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो रेडियो भोटेउदार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जनानी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लान्च कोसीपारीबाट नकुल घौती, यसै क्रममा रेडियो आफ्नो एफएम उखलढुङ्गामा 104.8 मेगाहर्जबाट बिनु माया राई, रेडियो आफ्नो एफएम रुकुम पश्चिम चौरजहारीमा 90.4 मेगाहर्जबाट मनिषा डागीले साथ दिइरहनु भएको छ, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट भीम निर्दोष केसी, रेडियो सरोवर 92.1 मेगाहर्ज रेडियो सरोवर 92.5 मेगाहर्ज हेटौडाबाट एलिसा ढुङ्गाना, यसै क्रममा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट यति बेला खड्गाराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ, यसै क्रममा रेडियो झन्कार 97.5 मेगाहर्जबाट प्राविधिक समस्याका कारण केही दिन कार्यक्रम प्रसारण नहुने कुरा हामीलाई अनिता र साइलीले जानकारी गराउनु भएको थियो। यसै क्रममा रेडियो कुटुम्ब 97.8 मेगाहर्ज तामसेन पाल्पाबाट तिलु राणा भट्टराईले साथ दिइरहनु भएको छ, बेलुका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामी, रेडियो मेन्सियान एफएम 103.4 मेगाहर्ज तेराथुमबाट शारदा बास्कोटाले साथ दिइरहनु भएको छ, यसै क्रममा रेडियो भरोसा 104.9 मेगाहर्ज दाङगोराईबाट दीपक पुन, रेडियो प्रभु 102.6 मेगाहर्ज जलहारी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ, यसै क्रममा विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ, रेडियो मुटकीचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ। हामी विभिन्न साझेदार रेडियोहरूबाट मुटकीचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढ़ा रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पा मेनुका बुढ़ाले साथ जान भएको छ। हामी विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ प्रसारणमा छौं र कार्यक्रम लोकसारथी प्रसारण हुँदै गर्दा प्रतिदिन 4 बजेदेखि 5 बजेसम्म तपाईले सुन्न सक्नुहुन्छ र सुन्दै गर्दाखेरि हामी तपाईसँग आज बुधबार व्यवसायमा छौं र बुधबार व्यवसायमा 2071 सालदेखि 2083 हालसम्मका गीतहरू तपाईले आजको कार्यक्रममा गाउन सक्नुहुन्छ, जसका लागि 9868 6039 40 को नम्बरमा फोन डायल गर्नुहोला। 9868 6039 40 को नम्बरमा फोन डायल गर्नुहोला भन्दै आजको लागि कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौं। गीत पछि तपाईँकोमा आजमा फेरि आउँछौं। यो गीत तपाईँको लागि

0: तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौं। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र आज 2071 सालदेखि 2083 सालसम्मका गीतहरू मात्रै गाउनु होला म तपाईलाई आग्रह गर्छु। र यति बेला पहिलो साथी हुनुहुन्छ क्यारे, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार सर।
1: नमस्ते। नमस्कार।
0: को बोल्नुभयो? कहाँबाट? गंगा मगर।
1: हजुर।
0: के छ गङ्गाजी खबर?
1: हजुर, मेरो खबर एकदम ठिकै छ भन्नुपर्छ। अनि तपाईँको के छ?
0: हाम्रो पनि एकदम ठिक छ। कार्यक्रममा आउनु भएको छ। ओखलढुङ्गातिरको हालखबर के छ भन्नु त?
1: हजुर, ओखलढुङ्गाकोतिर सबै ठिकै नै छ भनौँ न, त्यस्तो केही पनि छैन भन्नुपर्छ। यतातिरको त अनि तपाईँहरूतिर कस्तो छ?
0: ठिक छ। कुन रेडियोबाट सुन्नुभयो?
1: आफ्नो एफएमबाट।
0: आफ्नो एफएमबाट सुन्नुभयो होइन? हुन्छ। आज कुन गीत गाउनुहुन्छ तपाईँले? नयाँ गीत नै गाउनु। तपाईँको आवाज डिस्टर्ब आयो, एयरफोन निकाल्नुहोस् है। तपाईँको आवाज डिस्टर्ब आयो है, तपाईँको आवाज ल गाउनु सब गीत। आउनु भएको थियो साथी, उहाँको कल हामी बाध्य भएर डिस्कनेक्ट गर्न बाध्य भयौँ, माफ गर्नुहोला है। तपाईँको एकछिन रेडियोमा गएर सुन्नुहोला, तपाईँले गीत गाएको एउटा पनि सुन्ने थिएन है। तपाईँको मोबाइलको आवाजले गर्दा, त्यो कारणले गर्दाखेरि हामी तपाईँको फोन डिस्कनेक्ट गर्न बाध्य भयौँ, काट्न बाध्य भयौँ। हामी यसमा दुखी छौँ है। आउने बेलामा एयरफोनको प्रयोग नगरिदिनु होला, लाउड स्पिकर नगरिदिनु होला म तपाईँलाई आग्रह गर्छु। र टावरले राम्रो काम गर्ने ठाउँमा गएर फोन डायल गरिदिनु होला म तपाईँलाई आग्रह गर्छु। र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार सर।
2: हजुर नमस्कार।
0: को बोल्नुभयो? कहाँबाट?
2: खलडुङ्गाको मान्खाबाट मनिष राई।
0: तपाईँले लाउड स्पिकर गर्नु भएको छ, हाम्रो आवाज हामीतिरै फर्कियो, बन्द गर्नुहोस् ल।
2: छैन हजुर, मैले लाउड स्पिकर गरेँ।
0: अनि कसरी हाम्रो आवाज हामीतिरै फर्किराखेको छ?
2: के भएको भन्नु?
0: त्यस्तो त हुनु भएन, एयरफोन लगाउनु भएको छ भने निकालिदिनुहोस् एकछिनको लागि।
2: एयरफोन पनि लगाएको छैन।
0: हुन्छ ल, ठिक छ। आज कुन गीत गाउनुहुन्छ?
2: हजुर,
0: आज कुन गीत गाउनुहुन्छ?
2: हुन्छ, म छोटो मिठो गीत गाइदिन्छु।
0: नयाँ कि पुरानो?
2: पुरानै गीत गाइदिन्छु म, भन्नु पऱ्यो।
0: आज पुरानो गीत त गाउन पाइन्न
2: हो र?
0: हजुर।
2: नयाँ भनिसकेपछि
0: के छ, तपाईँ कार्यक्रम सुन्नु भएको छ कि छैन पहिले यो भन्नुहोस् त?
2: कार्यक्रम सुन्न पाएको छैन, आज मात्रै सुन्नु।
0: उसो भए कार्यक्रम आज सुन्दै हुनुहुन्छ कि सुन्नु भएको छैन?
2: आज मात्रै सुनेको भन्नुपर्छ।
0: ए, कुन रेडियोबाट सुन्नुभयो हामीलाई? अनि आज त मैले अघि नै भर्खरै कार्यक्रमको बारेमा जानकारी गराएको छु होइन, ध्यान दिएर सुन्नु पर्यो कार्यक्रमलाई। आज नयाँ गीत मात्रै गाउन पाइन्छ, आज कुन गीत गाउनुहुन्छ भन्नुहोस्? 2071 सालदेखि हालसम्मका गीतहरू मात्रै गाउन पाइन्छ।
2: 2071 भन्नुभयो?
0: हजुर।
2: जुन गाइनुहुन्छ नि होइन,
0: यो कार्यक्रमको नाम के हो भन्नुहोस् त?
2: कार्यक्रमको नाम
0: थाहा भएन भर्खर। उसो भए यसो गर्नुहोस्, कार्यक्रमको नाम पहिला राम्रोसँग कार्यक्रमलाई ध्यान दिएर सुन्नुहोस् अनि मात्रै फोन डायल गर्नुहोस्। अहिलेको लागि विदा गर्छौँ। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। हाम्रो कार्यक्रमको उद्देश्य हो होइन, रेडियो कार्यक्रमलाई माया गर्नुहोस्, कार्यक्रम सुन्ने बारीको विकास गर्नुहोस्, रेडियो कार्यक्रमलाई माया गर्नुहोस्। कार्यक्रम आ रहेछ, फोन गर्नु पर्यो, नम्बर भनिहाल्नु भयो भनेर फोन गर्नुभन्दा एकछिन कार्यक्रम सुन्नुभयो भने अनि बल्ल फोन गर्न आनन्द आउँछ म तपाईँलाई आग्रह गर्छु है। म तपाईँलाई विनम्रताका साथ आग्रह गर्छु, त्यति चाहिँ गरिदिनुहोस्। कार्यक्रम लोकसारथी सुन्दै गर्दाखेरि यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? पवित्रजी। तपाईँ त भाइरल हुनु भएको छ त? होइन, तपाईँ त भाइरल हुनु भएको छ, थाहा पाउनु भएको छैन? उसो भए अहिले तपाईँको भनौँ न हाम्रो प्राविधिक मित्रलाई सोध्नु होला तपाईँ कसरी भाइरल हुनु भएको छ भन्ने कुरा उहाँले भनिदिनुहुन्छ है त। ल आज कुन गीत गाउनुहुन्छ पवित्रले?
3: म गीत बाबुसिरको छु भाइ।
0: हुन्छ, कस्तो खालको गीत गाउनुपर्छ थाहा पाउनु भएको छ नि होइन?
3: नयाँ गीत गाउनुपर्छ नि त होइन?
0: अनि अनि कस्तो नयाँ कि पुरानो? हुन्छ गाउनुहोस् कसरी गाउनुहोस्?
3: सानो घर छ मेरो रे प्राकुरीको गाउँमा रे रे बाबु भन्दै मलाई बोलाउ सम्झ्यो ठाउँमा हे नामले पासो कमले पासानी काहेली हे सनी मसँगै जान्थ्यो र मैले छोको खान्थ्यो र।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि गब्बसाईमा आउनुहोला। अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440 को नम्बर तपाईँका लागि खुल्ला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, नम्बर तपाईँका लागि खुल्ला गरेका छौं। फोन डायल गरिसकेपछि आज नयाँ नयाँ गीत गाउनुपर्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। 9868309440 फोन गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट?
4: खोल्डुङ्गा सुनकोसी गाउँपालिकाबाट राकेश सुनवार।
0: राकेश सुनवार
4: हजुर,
0: ओखलढुङ्गाबाट बोल्दिनुहुन्छ होइन?
4: हजुर।
0: के छ हजुर हालखबर तपाईँको?
4: एकदम ठिक छ, राम्रो छ, रमाइलो छ।
0: राम्रो छ, रमाइलो छ, ठिक छ होइन?
4: हजुर।
0: आज कार्यक्रममा आउनु भएको छ, के गर्छौ, जानकारी छ कि छैन हजुर?
4: छ हजुर।
0: के गर्छौ भन्नुहोस् त?
4: आज लोक गीत गाउनु पर्छ।
0: कस्तो खालको गीत, नयाँ कि पुरानो?
4: नयाँ।
0: ल, कुन गीत गाउनुहुन्छ?
4: आज म गीत गाउँदिन दाइ।
0: किन अब किन फोन गर्नुभएको त? गीत नगाउने भए त आज कार्यक्रममा फोन गर्न मिल्दैन त हजुर।
4: गीत गाउन मिल्छ।
0: के भन्नुभयो फेरि भन्नुहोस् त? इङ्ग्लिस गीत गाउन मिल्छ कि नाइरे? अब उहाँलाई जानकारी छ।

धानमा पनि हुनुहुन्न हो एउटा भनाइन्छ नि ढिलो गाए भन्न छिटो गाए भन्न सकिन्न ढिलो गाए अवश्य पुगिन्छ त्यसैले हरेक कुरा महताप चाहिँ गर्नुहुन्न भन्छु क्यारे मैले यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु त्यसपछि एउटा गीत राखौँला नमस्कार हजुर तपाईँको आवाज सानो आयो हजुर कहाँदेखि को बोल्नुभयो आवाज सानो आयो हजुर यो कल हामी लिन सक्दैनौ माफ गर्नुहोला कति दुःख गरेर फोन लगाउनु भएको थियो तर यो कल हामी लिन सक्दैनौ किनभने हामीले आवाज सुनेनौ नि त तपाईँको होइन तपाईँको अब अर्कोचोटि फोन डायल गर्नुहोला अर्कोचोटि फोन डायल गर्दै गर्दाखेरि टाठो आवाजमा बोल्ने गरी आउनुहोला अनि मोबाइलमा समस्या छ भने अर्को मोबाइलमा सिम कार्ड राखेर फोन गर्नुहोला

0: कति धेरै साथीहरू दुःख गरेर फोन लगाउनुहुन्छ र दुःख गरेर फोन लगाइसकेपछि अब उहाँहरूको आवाज आउँदैन, हाम्रो पनि अब हामीले पनि सुन्नु पर्यो नि त होइन। त्यो कारणले गर्दाखेरि आवाज ताठो बनाएर ताठो आवाजमा बोल्नु भयो भने सबैले सुन्नुहुन्छ। यति बेला साथी नमस्कार हजुर।
1: नमस्ते। नमस्कार।
0: को बोल्नु भयो कहाँबाट? जमुना मगर। के छ जमुनाको हाल खबर? ठिक छ। आज के गर्नुपर्छ जमुनालाई थाहा छ? नयाँ गीत गाउनुपर्छ। कुन गीत गाउनुहुन्छ हजुर? छैन र माया होइन र यो लोकगीत हो र? खोइ त छैन यो लगाउनुहोस् त, यदि अन्य विधाको पर्यो भने हामीले फोन यतैबाट डिस्कनेक्ट गरिदिन्छौँ, गाह्रो नमान्नु होला है त।
1: हुन्छ,
0: लगाउनुहोस्
1: त। फेरि तोले हान्यो माया किन्ने तानो तान्यो मन उड्यो सङ्गै छैन र माया छैन र माया छोरी साली बन्दा हो भैसैमा छोरी साली बन्दा हो भैसैमा किने हुन्छु
0: कोसँग हो बोलीचाली पार्नु भएको भैँसामा
1: गीत मात्रै भनौँ न
0: गीत मात्रै त होइन तपाईँले कोही कोहीसँग त बोली बार्नु भएको छ अरे ल ठिक छ कार्यक्रममा आउनुभयो मिठो गीत गाउनुभयो प्रकाश दोतराजको गीत रहेछ अहिलेको लागि तपाईँलाई विदा गर्छु फेरि आउनु होला है त नमस्ते। टेलिफोन सम्पर्कमा जमुना मगेर आउनु भएको थियो उहाँले लोकगीत नै गाउनु भएको छ म होइन र माया भन्ने यो हुन त एउटै शब्द भएको एउटै बोल भएका कतिपय आधुनिक गीतहरू पनि हुन्छन् कतिपय लोकगीतहरू पनि हुन्छन् त्यही भएर म अलिकति झुक्किएँ तर उहाँलेको गीत सुनिसकेपछि लोकगीत नै रहेछ भन्ने कुरा भनौँ न महसुस गरेँ मैले आउनु भएको थियो। अब एउटा गीत राख्छौँ तपाईँको लागि गीत प्रसिद्ध भएकोमा आजमा फेरि आउँछौँ यो गीत तपाईँको लागि

0: तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा तपाईँ फोन गर्न सक्नुहुन्छ, आज गीत गाउन सक्नुहुन्छ, नयाँ नयाँ गीत गाउन सक्नुहुन्छ। 2071 सालदेखि 2083 साल आजसम्मका गीतहरू गाउनुहोला। लोकविधाका गीत बाहेक अन्य विधाका गीतहरू नगाइदिनुहोला म तपाईँलाई आग्रह गर्छु। यति बेला साथी हुनुहुन्छ, नमस्ते हजुर। उदयपुर गोरी मगर
1: हजुर दाई
0: के छ गोरी मगरको हाल खबर?
1: सबै ठिकै छ दाई, अनि तपाईँको के छ सुनाइदिनु?
0: ठिक ठाक छ। उदयपुरको सबभन्दा गोरी मान्छे भएर हो तपाईँको नाम गोरी भएको होइन?
1: होइन होइन दाई, नाम मात्रै हो।
0: ए नाम मात्रै हो?
1: हजुर।
0: मान्छे त फेरि काली हुनुहुन्छ होला होइन?
1: हजुर मान्छे चाहिँ काली थियो, सानोमा म गोरी थिएँ अरे, अनि मेरो हजुरआमाले राख्नु भएको रे नाम।

0: तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र आज 2071 सालदेखि 2083 सालसम्मका गीतहरू मात्रै गाउनु होला म तपाईँलाई आग्रह गर्छु। र यति बेला पहिलो साथी हुनुहुन्छ क्यारे, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार सर।
1: नमस्ते। नमस्कार।
0: बोल्नुभयो कहाँबाट? गंगा मगर। के छ गङ्गाजी खबर?
1: हजुर, मेरो त खबर एकदम ठिकै नै छ भन्नुपर्छ। अन्त तपाईँको के छ?
0: हाम्रो पनि एकदम ठिक छ। कार्यक्रममा आउनु भएको छ। ओखलढुङ्गातिरको हालखबर के छ भन्नु त?
1: हजुर त, ओखलढुङ्गातिर सबै ठिकै नै छ भनौँ न, त्यस्तो केही पनि छैन भन्नुपर्छ। यतातिर त अनि तपाईँहरूकोतिर कस्तो छ?
0: ठिक छ। कुन रेडियोबाट सुन्नुभयो?
1: आफ्नो एफएमबाट।
0: आफ्नो एफएमबाट सुन्नुभयो होइन? हुन्छ। आज कुन गीत गाउनुहुन्छ तपाईँले? नयाँ गीत नै गाउनु। तपाईँको आवाज डिस्टर्ब आयो, एयरफोन निकाल्नुहोस् है। तपाईँको आवाज डिस्टर्ब आयो है, तपाईँको आवाज ल गाउनु सब गीत। आउनु भएको थियो साथी, उहाँको कल हामी बाध्य भएर डिस्कनेक्ट गर्न बाध्य भयौँ, माफ गर्नुहोला है। तपाईँको एकछिन रेडियोमा गएर सुन्नुहोला, तपाईँले गीत गाएको एउटा पनि सुन्ने थिएन है। तपाईँको मोबाइलको आवाजले गर्दा, त्यो कारणले गर्दाखेरि हामी तपाईँको फोन डिस्कनेक्ट गर्न बाध्य भयौँ, काट्न बाध्य भयौँ। हामी यसमा दुखी छौँ है। आउने बेलामा एयरफोनको प्रयोग नगरिदिनु होला, लाउड स्पिकर नगरिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। र टावरले राम्रो काम गर्ने ठाउँमा गएर फोन डायल गरिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: हजुर नमस्कार।
0: को बोल्नुभयो कहाँबाट?
2: खलडुङ्गाको मान्खाबाट मनिष राई।
0: तपाईँले लाउड स्पिकर गर्नु भएको छ, हाम्रो आवाज हामीतिरै फर्कियो, बन्द गर्नुहोस् ल।
2: छैन हजुर, मैले लाउड स्पिकर गरेको।
0: अनि कसरी हाम्रो आवाज हामीतिरै फर्किराखेको छ?
2: के भएको भन्नु?
0: त्यस्तो त हुनु भएन, एयरफोन लगाउनु भएको छ भने निकालिदिनुहोस् एकछिनको लागि।
2: एयरफोन पनि लगाएको छैन।
0: हुन्छ ल, ठिक छ। आज कुन गीत गाउनुहुन्छ?
2: हजुर,
0: आज कुन गीत गाउनुहुन्छ?
2: हुन्छ, म छोटो मिठो गीत गाइदिन्छु।
0: नयाँ कि पुरानो?
2: पुरानै गीत गाइदिन्छु म, भन्नु पऱ्यो।
0: आज पुरानो गीत त गाउन पाइन्न हजुर।
2: नयाँ भनिसकेपछि
0: के छ, तपाईँ कार्यक्रम सुन्नु भएको छैन पहिले, यो भन्नुहोस् त।
2: कार्यक्रम सुन्न पाएको छैन, आज मात्रै सुन्नु।
0: उसो भए कार्यक्रम आज सुन्दै हुनुहुन्छ कि सुन्नु भएको छैन?
2: आज मात्रै सुनेको भन्नुपर्छ।
0: कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
2: आफ्नै एफएम रेडियोबाट।
0: अनि आज त मैले अघि नै भर्खरै कार्यक्रमको बारेमा जानकारी गराएको छु होइन, ध्यान दिएर सुन्नु पर्यो कार्यक्रमलाई। आज नयाँ गीत मात्रै गाउन पाइन्छ, र आज कुन गीत गाउनुहुन्छ भन्नुहोस्? 2071 सालदेखि हालसम्मका गीतहरू मात्रै गाउन पाइन्छ।
2: 2071 भन्नुभयो?
0: हजुर।
2: जुन गाइनु हुन्छ नि होइन,
0: यो कार्यक्रमको नाम के हो भन्नुहोस् त?
2: कार्यक्रमको नाम थाहा
0: भएन। उसो यसो गर्नुहोस्, उसो यसो गर्नुहोस्, कार्यक्रमको नाम पहिला राम्रोसँग कार्यक्रमलाई ध्यान दिएर सुन्नुहोस्, अनि मात्रै फोन डायल गर्नुहोस्। अहिलेको लागि विदा गर्छौँ। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। हाम्रो कार्यक्रमको उद्देश्य हो होइन, रेडियो कार्यक्रमलाई माया गर्नुहोस्, कार्यक्रम सुन्ने बारीको विकास गर्नुहोस्, रेडियो कार्यक्रमलाई माया गर्नुहोस्। कार्यक्रम आ रहेछ, फोन गर्नु पर्यो, नम्बर भनिहाल्नु भयो भनेर फोन गर्नुभन्दा एकछिन कार्यक्रम सुन्नुभयो भने अनि बल्ल फोन गर्न आनन्द आउँछ, म तपाईँलाई आग्रह गर्छु है। म तपाईँलाई विनम्रताका साथ आग्रह गर्छु, त्यति चाहिँ गरिदिनुहोस्। कार्यक्रम लोकसारथी सुन्दै गर्दाखेरि यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? पवित्रजी, तपाईँ त भाइरल हुनुभएको छ त? होइन, तपाईँ त भाइरल हुनुभएको छ, थाहा पाउनु भएको छैन? अनि कस्तो नयाँ कि पुरानो
1: बोलाए संजो थमा ए नमले पासो तमले पास मुझानी दैतो छोड़ा चाहे।

0: कागज के मेछि वा
1: अ झिल्काई
0: के पर्सनल नम्बर ब्लक लै वदि
1: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: चर चाहिँ तली लग पर्दि
0: चम्मल पर्दि न आफैन मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयै विषय आफैन बैंक दे बिनी जानकारी पिन परिम दे आफैन बैंक खातैन जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम
1: सतर्क तन ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंक क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: मैले देखो
5: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
6: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
5: हो र कति खोजे पदमचोकमा पो रहेछ त
6: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
5: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
7: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840100061 9066673344
8: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
9: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
8: अनि त्यो कहाँ पाइन्छ त
9: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
10: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
10: फर्निचर उद्योग
11: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल
5: मोबाइल नम्बर 9916664683
12: 9560443234
13: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
14: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
15: दाजु भाइको के को गफ गफ हुँदैछ
13: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
15: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
13: पशुपति सुनचाँदी पसल कहाँ छ नि
15: यो त हाम्रै दमौली बजारको ब्यास दुई सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलस करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास दुई सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803880384 9646739

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: ओहो गाग्री भरि पानीले राखेको बेलामा भेट भएछ। आज त सुख सायद पर्छ कि क्या हो मलाई,
1: टाढै हिँड्नु भएको दिदी।
0: होइन उही तलतिरसम्म, पछि भेट्छु ल।
2: ओहो बेना, चिक्क लुगा लाएर ब्याग बोकेर टाढै हो क्या हजुरहरू त?
3: होइन साली, हाम्रो त छुट्टी सकिएर अब पल्टनतिर हाजिर हुन्छ होला।
2: ए आज जानुपर्ने, नत्र माथि कविता दिदी घरमा आज नाचगानको कार्यक्रम राखेको थियो, त्यहाँ आएर भोलि बिहानै पो जानुहोस् न।
3: कसो केटा जाने हो, त रमाइलो गरौँ आज। हुन्छ नि साली, ल भरे भेटौँला नि त माथि।
2: हस् बेना, माथि कविता दिदी घरमा है त, आउनुहोस् है।
3: हस् साली, हस् हस्।

0: फेरि पनि त्यही सपना देख्यौ र त्यति धेरै टाढा छ।
1: जानै पर्ने रे, फेरि फर्केर तिमीसँग बिहा पनि त गर्नु पर्यो। माथि पूजा गर्ने थानमा पूजा नगरी घरमा केही शुभ काम गर्न मिल्दैन रे।

तेरो घरमा अनिष्ट हुने संकेत देखिएको छ। माथि भैरवको पूजा नगरेसम्म केही पनि शुभ काम गर्न मिल्ने छैन। यदि पूजाको केही विधि नपुगेमा तेरो घरको वंश नाश हुने देखिएको छ।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056525012, 056525013।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846-41-633, 9817-15-08, 9864-63-85।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
4: 98563 34 234।
5: अनि तयो कागज के मेछि वा?
6: अँ झिल्काई,
5: के पर्सनल नम्बर ब्लक लैबधि?
6: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बाई अफिसरी आएर ब्लक लैर खलखाई।
5: अनि बैङ्गरी
6: बैङ्गरी
5: अँ
6: चर चाहिँ तली लल्पर्दी
5: चमलल पति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क दे पनि जानकारी पिल परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल परिम
6: सतर्क तना ठगी तब दक्या जोगिना
7: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो, दमौली बजार भरि खोजे कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट पाइन्ट सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
2: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
4: 98563 34 234।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
11: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
12: दाजु भाइको के को गफ गफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
12: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
12: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली प्रोपाइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504599 मोबाइल नम्बर 98083 80384 98046

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धी, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5518 र 9865-15332।

0: भर्ना खुल्यो गण्डकी प्रदेशको एक अग्रणी उच्च शैक्षिक सामुदायिक संस्था QAA मान्यता प्राप्त आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुँमा शैक्षिक सत्र 2083-84 को लागि वार्षिक सेमेस्टर प्रणाली तर्फ बीए बीबीएस र बीएड नेपाली अंग्रेजी गणित र विज्ञान र सेमेस्टर प्रणाली तर्फ बीबीए र बीआईसीटी मा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूले समयमा नै प्रवेश परीक्षा इन्ट्रान्स फार्म भरी आफ्नो सिट सुरक्षित गर्नुहुन सूचित गरिन्छ। बीबीए को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति 2083 श्रावण 19 गते सम्म। बीबीए को प्रवेश परीक्षा मिति 2083 श्रावण 23 गते बिहान 8 बजे। बीबीए को कक्षा सञ्चालन त्रिवि अनुसार। बीबीए को जम्मा सिट संख्या 66 जना। बीआईसीटी को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति 2083 श्रावण 25 गते सम्म। बीआईसीटी को प्रवेश परीक्षा मिति 2083 भाद्र 5 गते दिउँसो 1 बजे। बीआईसीटी को कक्षा सञ्चालन 2083 भाद्र 31 गते देखि। बीआईसीटी को जम्मा सिट संख्या 33 जना। बीए बीबीएस र बीएड को प्रवेश परीक्षा फारम 2083 असार 24 गते सम्म। बीए बीबीएस र बीएड को प्रवेश परीक्षा 2083 असार 25 गते बिहान 8 बजे। बीए बीबीएस र बीएड को कक्षा सञ्चालन 2083 श्रावण 5 गते सम्म। क्याम्पस प्रमुख आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुँ। विस्तृत जानकारीका लागि वेबसाइट www.adikavicampus.edu.np। आदिकवि भानुभक्त क्याम्पस ब्यास 1 विज्ञान चौर तनहुँमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 0665900096, 98562-6097, 98562-6027।
1: अनुजी, हजुरको बिजनेस लस भएदेखि हजुरले आफ्नो प्रपर्टी बेच्नको लागि टेन्डर आह्वान जुन गर्नुभएको थियो यसको आज हामी ओपनिङ गर्दैछौँ। आफ्टर ओपनिङ दिस टेन्डर, एभ्री वान नोज द्याट हाइएस्ट पेमेन्ट हेज बिन डन बाई युनिक वाइल्ड लाइफ रिसोर्ट, सो द प्रपर्टी विल बी ह्यान्ड ओभर टु युनिक वाइल्ड लाइफ रिसोर्ट एन्ड कङ्ग्रेट्स टु इन्टायर टिम अन टुडे टेन्डर ओपनिङ प्रोग्राम। अल द प्रपर्टी विल बी अनुजी, हजुरको बिजनेस लस भएदेखि हजुरले आफ्नो प्रपर्टी बेच्नको लागि टेन्डर आह्वान जुन गर्नुभएको थियो यसको आज हामी ओपनिङ गर्दैछौँ। आफ्टर ओपनिङ दिस टेन्डर, एभ्री वान नोज द्याट हाइएस्ट पेमेन्ट हेज बिन डन बाई युनिक वाइल्ड लाइफ रिसोर्ट, सो द प्रपर्टी विल बी ह्यान्ड ओभर टु युनिक वाइल्ड लाइफ रिसोर्ट एन्ड कङ्ग्रेट्स टु इन्टायर टिम अन टुडे टेन्डर ओपनिङ प्रोग्राम। अल द प्रपर्टी विल बी ह्यान्ड ओभर टु हिम एन्ड आई से एभ्री वान सरी।

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: ओहो गाग्री भरि पानीले राखेको बेलामा भेट भएछ। आज त सुप साइड पर्छ कि क्या हो मलाई
1: टाढै हिँड्नु भएको दिदी।
0: होइन उही तलतिरसम्म पछि भेट्छु ल।
2: ओहो बेना चिकन लुगा लाएर ब्याग बोकेर टाढै हो क्या हजुरहरू त?
3: होइन साली हाम्रो त छुट्टी सकिएर अब पल्टनतिर हाजिरी हुन्छ होला।
2: ए आज जानुपर्ने नत्र माथि कविता दिदी घरमा आज नाच गानको कार्यक्रम राखेको थियो त्यहाँ आएर भोलि बिहानै पख जानुहोस् न।
3: कसो केटा जाने हो प्रशंसा रमाइलो गरौँ आज। हुन्छ नि साली ल भरे भेटौँला नि त माथि।
2: हस् हेर माथि कविता दिदी घरमा है त
3: आउनुहोस् है। हस् साली हस् हस्।

0: फेरि पनि त्यही सपना देख्यौ र त्यति धेरै टाढा छ
1: जानै पर्ने रे फेरि फर्केर तिमीसँग बिहा पनि त गर्न पर्यो माथि पूजा गर्ने थानमा पूजा नगरी घरमा केही शुभ काम गर्न मिल्दैन अरे

तेरो घरमा अनिष्ट हुने संकेत देखिएको छ। माथि भैरवको पूजा नगरेसम्म केही पनि शुभ काम गर्न मिल्ने छैन। यदि पूजाको केही विधि नपुगेमा तेरो घरको वंश नाश हुने देखिएको छ।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056-525-012 056-525-013।
3: भर्ना खुल्यो। गण्डकी प्रदेशको एक अग्रणी उच्च शैक्षिक सामुदायिक संस्था QAA मान्यता प्राप्त आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुँमा शैक्षिक सत्र 2083-84 को लागि वार्षिक सेमेस्टर प्रणाली तर्फ BA, BBS र BEd नेपाली अङ्ग्रेजी गणित र विज्ञान र सेमेस्टर प्रणाली तर्फ BBA र BICT मा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूले समयमा नै प्रवेश परीक्षा इन्ट्रान्स फार्म भरी आफ्नो सिट सुरक्षित गर्नुहुन सूचित गरिन्छ। BBA को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति 2083 श्रावण 19 गते सम्म। BBA को प्रवेश परीक्षा मिति 2083 श्रावण 23 गते बिहान 8 बजे। BBA को कक्षा सञ्चालन त्रिवी अनुसार। BBA को जम्मा सिट संख्या 66 जना। BICT को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति 2083 श्रावण 25 गते सम्म। BICT को प्रवेश परीक्षा मिति 2083 भाद्र 5 गते दिउँसो 1 बजे। BICT को कक्षा सञ्चालन 2083 भाद्र 31 गतेदेखि। BICT को जम्मा सिट संख्या 33 जना। BA, BBS र BEd को प्रवेश परीक्षा फारम 2083 असार 24 गते सम्म। BA, BBS र BEd को प्रवेश परीक्षा 2083 असार 25 गते बिहान 8 बजे। BA, BBS र BEd को कक्षा सञ्चालन 2083 श्रावण 5 गते सम्म। क्याम्पस प्रमुख आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुँ। विस्तृत जानकारीका लागि वेबसाइट www.adikavicampus.edu.np। आदिकवि भानुभक्त क्याम्पस ब्यास 1 विज्ञान चौर तनहुँमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 065-9-00-96 98-562-97 98-562-2528।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-08, 9864-63-85।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164066383,
4: 98563434234।
5: अनि तयो कागज के मेछि वा?
6: अ झिल्काई
5: के पर्सनल नम्बर ब्लक लैबदि?
6: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसरी आइर ब्लक लै र खलखाई।
5: अनि बैंगरी
6: बैंगरी
5: अ
6: चढ चाहिँ तली लगपर्दि
5: चमलल पर्दि न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफै न बैंक दे बिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम
6: सतर्क तना ठगी तब दक्या जोगिना
7: सिद्धार्थ बैंक रक्याले जनहितरी जारी संदेश
8: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो, दमौली बजार भरि खोजे कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
2: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464066438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164066383,
4: 98563434234।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
11: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
12: दाजु भाइको के को गफ गफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
12: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
12: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली प्रोपाइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504599 मोबाइल नम्बर 9803880384 9846739131

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, व्यस्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5852 र 9865-15332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास दुई गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
1: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452280000।
6: आफै विवरण खैमै आपिन, खबै बने वित्तीय संस्था कुनै पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
7: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश।
8: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
9: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
10: सिक्स बिल्ला, हाम्रो नेपालको पापड।
11: म सायद तिमीले खोजेको जस्तो केटी होइन। मेरो लाइफको हरेक कुरामा इन्टरफेयर गर्छौ। मेरो पनि त आफ्नो लाइफ हुन्छ। मैले डिसिजन लिइसकेँ विक्रम, म यो रिलेसनमा बस्न सक्दिनँ।

0: लकडी छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी शोरूम हो नानी।
0: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको शोरूम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेव ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी शोरूम, ब्यास 2 कालिका मार्ग, दमौली तनाव।
0: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 9556063444, 9556066.

0: Worldlingo festivity offer अब पाउन होस्ट एक वर्ष को 200 Mbps इंटरनेट टीवी साथ में डुअल बैंड राउटर नोकिया बीकन 1.1 मेश राउटर और नेट टीवी सेट अप बॉक्स मात्र रु 1200 प्रति महीना में शर्तहरु लागू होने छन् छिटो बने गई Worldlingo
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट इन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848448 9846554595 र 9840611818
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
5: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
5: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
5: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
4: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: सिक्स पिल्ला हाम्रो नेपालको पापड।
1: म सायद तिमीले खोजेको जस्तो केटी होइन, मेरो लाइफको हरेक कुरामा इन्टरफेयर गर्छौ। मेरो पनि त आफ्नो लाइफ हुन्छ। मैले डिसिजन लिइसकेँ विक्रम, म यो रिलेसनमा बस्न सक्दिनँ।

आकांक्षा, यो सबै गल्ती मैबाट भएको। यो गर त्यो नगर सधैँ आफ्नो इसारामा हिँडाउन खोजे, तर तिम्रो मायालाई कहिले बुझ्न सकिन। सधैँ इन्टरफेयर मात्र गर्न खोजे। के मलाई एउटा अन्तिम मौका दिन सक्छौ?

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 065 65 65।

0: It's a goal!
1: हिमस्टार गोल हर एक वर्ल्ड कप चाहिए यो वर्ल्ड कप नहीं करो सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टीवी खरीद करना पाउन होस 32% सम्म को कैशबैक वर्ल्ड कप 2026 को टीवी सीजन पास र एक वर्ष को नेट टीवी पैक शर्तहरु लागू हुने छन् हिमस्टार टीवी उही सेलिब्रेशन हर एक जेनरेशन
2: हिमस्टार फॉर अ कम्प्लीट होम
3: डिभिजन वन कार्यालय तनहुको अनुरोध चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं जंगलमा दिशा पिसाब गर्न नजाऊ आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल वन कुखुरा खरायो आदि खाने गर्दछ यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ
5: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्री खोल्सी दमौली तनहु प्रोप्राइटर जीवन थापा फोन
4: 9805700700
5: 9460404300

0: 75 साल यताकै संक्रमण दर उच्च हो। पछिल्लो तीन महिनामा 5,69,558 पंक्षी नष्ट गरिएका छन्। 9,89,313 अण्डा र 1,95,485 किलो दाना समेत नष्ट गरिएको छ। काठमाडौँ, भक्तपुर र ललितपुर भित्रका विभिन्न स्थानमा पालिएका पंक्षीमा संक्रमण देखिने क्रम अझै बढ्दो छ। 8 वर्षपछि काठमाडौँ बर्ड फ्लूको हटस्पट शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: राष्ट्रपाको चितवनमा जारी महाधिवेशनले पार्टीको वैचारिक दिशाका धेरै विषय प्रस्ट्याए पनि संघीयताको सवालमा भने अझै अन्योलकै अवस्था रहेको चित्रण गरेको छ। सभापति रवि लामिछाने र उपसभापति सोरिम वाग्लीले चितवन महाधिवेशनमा प्रस्तुत गरेका दुई प्रमुख दस्तावेजले संघीयताबारे पार्टीले लिने धारणामा नेताहरूकै बीचमा मत भिन्नता देखिएको हो। लामिछानेको राजनीतिक प्रस्तावमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राष्ट्रिय सभालाई गैर दलीय विशेषज्ञ सभा बनाउने र उपराष्ट्रपतिलाई सभाध्यक्ष बनाउने उल्लेख गर्दै संघीयताका बारेमा भनिएको छ। प्रदेश सभा र प्रदेश सरकारको पनि पुनर्संरचनाको पक्षमा छौ। आइसकेको संघीयतालाई कसरी प्रभावकारी बनाउने भन्ने मार्गचित्र नदी अमूर्त रूपमा लामिछानेले एक वाक्यमा पुनर्संरचनाको कुरा उल्लेख गरेका छन्। उपसभापति वाग्लीले प्रस्तुत गरेको अर्थ राजनीतिक दस्तावेजमा भने संघीयता खारेजीसम्मको विषय प्रवेश भएको छ। हाम्रो संख्या र सामर्थ्य पुगेको दिन वर्तमान संविधानको परिमार्जन गर्नेछौ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री नबन्ने प्रणाली, दलविहीन स्थानीय तह एवं 753 को संख्याले एक तिहाई कटौती, प्रदेश सभाको खारेजी सहित संघीयताको पुनर्संरचना, न्याय परिषद लगायत अन्य संवैधानिक अंगहरूको आमूल सुधार र मान्यता प्राप्त राजनीतिक दलको पारदर्शी कोष भरड़ जस्ता शासकीय सुधारको एजेण्डा राष्ट्रपाले बहसका लागि प्रवेश गराइसकेको छ। वाग्लेको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रदेश सभा खारेज गर्ने विषयलाई पार्टीका नेताहरूले विभिन्न समयमा फरक फरक ढंगले व्याख्या गर्दै आएका छन्। एक वर्ष अघि उपसभापति वाग्ले सार्वजनिक कार्यक्रममा प्रदेश सभालाई ठूला दलहरू तत्कालीन अवस्थामा कांग्रेस र एमाले कार्यकर्ता व्यवस्थापन गर्ने थलोका रूपमा चित्रण गर्दै रासोपाको संख्या र सामर्थ्य पुगेका बेला प्रदेश सभा खारेज गर्ने बताएका थिए। पछिल्ला अभिव्यक्तिमा उनले संघीय ढाँचा कायम राख्ने तर अहिलेको संरचना खारेज गरेर प्रदेश सभाको आमूल पुनर्गठन गर्नुपर्ने विकल्प आफूले भन्दै आएको बताउने गरेका छन्। दस्तावेजमा समेत उनले एकातिर संघीयता खारेजीको कुरा उठाएका छन् भने अर्कोतर्फ पुनर्संरचनाको कुरा राखेका छन्। रासोपाको संख्या र सामर्थ्य पुगेको दिन संघीयता खारेज गरिन्छ भनेर एक वर्ष अगाडि सार्वजनिक रूपमा बोलिएकै अभिव्यक्तिलाई लिएर 21 फागुनको निर्वाचन अगाडि उनी वाग्लेसँग प्रश्न सोधिएको थियो। उनले मेरो प्रश्न भनाई संघीयताको 7 प्रदेशीय ढाँचा रहन्छ तर यहाँभित्रका व्यथिति विकृतिहरू हामीले सुधार्नै पर्छ, प्रदेशलाई छन् प्रभावकारी बनाउन पनि यी सुधारहरू आवश्यक छन् भनी प्रतिक्रिया दिएका थिए। प्रदेश सभाको आमूल सुधारका लागि खारेजी पनि हुन सक्छ, त्यसैले यो छरितो बनाउनु पर्छ भन्ने भनाइरहेको समेत उनले बताएका थिए। राष्ट्रसभाको निर्वाचन अघि सार्वजनिक गरिएको वाचापत्रमा समेत वर्तमान संघीय अभ्यासलाई अत्कल्चो भन्दै सुधार आवश्यक भएको उल्लेख गरिएको छ। संघीयताबारे लामिछाने र वाग्लेको प्रस्तावमै अन्तर्विरोध, संघीयता कार्यान्वयन गर्ने भन्दा पश्चगामी बाटोमै फर्कने र राष्ट्रसभाको चितवन महाधिवेशनले दिएको राजनीतिक विश्लेषणको टिप्पणी शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
0: स्थानीय तहको बजेट सुशासन प्राथमिकतामा शीर्षकमा गोर्खापत्रमा खबर छापिएको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि 753 स्थानीय तहमध्ये 724 स्थानीय तहले गाउँ र नगरसभामा बजेट पेश गरेका छन्। बाँकी 29 स्थानीय तहले गाउँ र नगरसभामा बजेट पेश गर्न सकेनन्। सभामा बजेट पेश गरेका अधिकांश स्थानीय तहले यस अगाडिका अधूरा योजना पूरा गर्ने, स्थानीय तहलाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिएका छन्। कतिपय दुर्गम क्षेत्रका स्थानीय तहले भने अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन्। महानगरपालिका, उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिकाले भने सिप विकास, रोजगारी प्रवर्धन, सूचना तथा प्रविधिको विकास, विपद व्यवस्थापन लगायत कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएका छन्। 2079 वैशाखमा सम्पन्न स्थानीय तहका जनप्रतिनिधिहरूको बजेट सभामा ल्याउने यो अन्तिम कार्यकाल हो। आगामी 2084 वैशाखमा हालका बहालवाला जनप्रतिनिधिको पाँच वर्ष कार्यकाल सकिन्छ। जनप्रतिनिधिको अन्तिम कार्यकाल भएकाले पनि विगतका अधुरा योजना पूरा गर्ने गरी स्थानीय तहले बजेटमा प्राथमिकता दिएका हुन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले गत दश वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम मात्र स्थानीय तहले सभामा बजेट पेश गर्न नसकेको बताउनुभयो। उहाँका अनुसार केही स्थानीय तहका प्रमुख तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्य समस्या हुँदा सभामा बजेट पेश गर्न नसकिएका केही स्थानीय तहमा आन्तरिक विवाद र कतिपय स्थानीय तहले तयारी नपुगेकाले र प्रमुख प्रशासकीय अधिकृत सरूवा भएकाले बजेट सभामा पेश गर्न नसकेका हुन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदान प्रक्रिया अहिले जारी छ। बुधबार राति 10:30 बजेदेखि शुरू भएको मतदान झण्डै दुई घण्टा ढिलो गरी राति 12:35 बजेदेखि शुरू भएको हो। निर्वाचन आयोगका अनुसार 900 केन्द्रीय सदस्यका लागि अहिले मतदान भइरहेको छ। मतदान प्रक्रिया आज बिहान 12 बजेसम्म जारी रहने राष्ट्रपाले जनाएको छ। मतदान सम्पन्न भएको दुई घण्टाभित्रै निर्वाचनको परिणाम सार्वजनिक गरिने पनि जनाइएको छ। त्यस्तै मतदानका लागि प्रतिनिधिहरू राति 12 बजेदेखि नै लाइनमा बसेका थिए। मतदान स्थलमा राखिएका होर्डिङ बोर्डहरू हटाउन र मतदान प्रक्रिया चाँडै शुरू गर्न माग गर्दै प्रतिनिधिहरूले नाराबाजी गरेपछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो। विवादपछि हलेमा रहेका संस्थापक तथा केन्द्रीय सदस्यहरूका बोर्डहरू समेत हटाइएको छ।
0: सरकारले मन्त्रालयको संख्या घटाएर खर्च कटौतीको सन्देश दियो, तर आफ्नै प्रतिबद्धता विपरीत मन्त्रीहरूका लागि भने जम्बो सचिवालय र सल्लाहकार टोली नियुक्तिको निर्णय लिएको छ। दुई महिना अघि वैशाख 2 गते मन्त्री परिषदले मन्त्रीका सल्लाहकार र स्वकीय सचिवालय सम्बन्धी निर्णय गरेको थियो, तर यो निर्णय तत्काल सार्वजनिक भएन। अहिले कार्यान्वयनका लागि मन्त्रालयहरूमा पठाइएपछि बल्ल सरकारको निर्णय बाहिरिएको हो। मन्त्री परिषदको निर्णय अनुसार अब प्रत्येक मन्त्रीले 9 सदस्यीय स्वकीय सचिवालय बनाउन पाउनेछन्। सचिवालयमा प्रमुख स्वकीय सचिव समन्वय तथा अनुगमन अधिकृत, संचार तथा जनसम्पर्क सहायक, सहायक कर्मचारी, सवारी चालक र कार्यालय सहयोगी रहनेछन्। मन्त्रीहरूले सचिव सरहका सल्लाहकार पनि राख्न पाउनेछन्। ऊर्जा पूर्वाधार तथा कृषि मन्त्रालयले एकजना वैतनिक सहित बढ़ीमा 5 जनासम्म सल्लाहकार नियुक्त गर्न सक्नेछन्। अन्य मन्त्रालयले एकजना वैतनिक सहित बढ़ीमा 3 जनासम्म सल्लाहकार राख्न सक्नेछन्। कार्यबुझका आधारमा थप जनशक्ति आवश्यक ठानिएमा अर्थ मन्त्रालयको सहमतिमा यसभन्दा बढ़ी संख्या पनि थप्न सकिने पनि निर्णयमा छ। अहिले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 17 मन्त्रालय छन्। यस हिसाबले हेर्दा 17 मन्त्रीले 9 जनाका दरले 153 जना स्वकीय सचिवालय सदस्य नियुक्त गर्न पाउनेछन्। त्यस्तै मन्त्रालय अनुसार 57 जनासम्म सचिव स्तरका सल्लाहकार नियुक्त हुनेछन्। सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्यक्ष डाक्टर डेलीराज खनाल जम्बो सचिवालय राख्ने निर्णयले सरकारले मन्त्रालय घटाएर लिएको मितव्ययताको नीतिलाई नै खण्डित गरेको बताउँछन्। 17 मन्त्रीलाई 150 सहयोगी सिंहदरबारमा समानान्तर केन्द्रको अभ्यास शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: सरकारले ल्याएका 8 अध्यादेश मध्ये 4 ऐन बन्ने प्रक्रियामा अघि बढ़ेका छन् भने बाँकी 4 स्वतः निष्क्रिय हुने सम्भावना बढ़दै गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकारले संघीय संसद रोकेर ल्याएका 8 अध्यादेश मध्ये 4 व्यवस्था गर्दा निष्क्रिय बन्ने अवस्थामा पुगेका हुन्। सरकारको सिफारिशका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाखमा 8 अध्यादेश जारी गर्नुभएको थियो। राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलले वैशाख 22 गते संवैधानिक परिषद अध्यादेश 2083 वैशाख 20 गते केही नेपाल ऐनलाई तथा नेपालको संविधानमा सरकारले अध्यादेश जारी गर्न सक्ने र ती अध्यादेश जारी भएपछि बस्ने संघीय संसदको पहिलो बैठकमा पेश गर्ने प्रावधान छ। संविधानको धारा 114 अध्यादेशलाई ऐन कसरी बनाउने र कुन अवस्थामा खारेज हुने भन्ने प्रस्ताव रहेको छ। हाल 4 अध्यादेश संघीय संसदले स्वीकार गरेर विधेयक बन्ने बाटोमा अघि बढ़ेका छन्। सार्वजनिक खरिद अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी अध्यादेश दुवै सदनबाट स्वीकृत भएका छन् भने अन्य 4 अध्यादेशहरू भने स्वीकृत भइसकेका छैनन्। सरकारले ल्याएका चारवटा अध्यादेश निष्क्रिय हुने सम्भावना 60 दिने समय सीमा सकिँदै शीर्षकमा हिमालय टाइम्समा आज यो खबर छापिएको छ।
0: अख्तियारको मुद्दापछि छपाएमा अन्यल शीर्षकमा आर्थिक अभियान दैनिक खबर लेख्छ। राहदानी विभागका उच्च अधिकारीहरूसहित ठेक्का पाएको जर्मन कम्पनीका प्रतिनिधि विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि राहदानी छपाएमा अन्यल देखिएको छ। राहदानी विभागका उच्च अधिकारी र ठेक्का पाएको जर्मन कम्पनीका प्रतिनिधि विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै सम्झौता अनुसार जर्मनी कम्पनीले छपाई गर्ने हो वा होइन भन्नेमा अन्यल देखिएको हो। अख्तियारको मुद्दापछि छपाईमा अन्यल शीर्षकमा आर्थिक अभियान दैनिकमा छापिएको खबर हो यो।
1: क्यानाडाको एक स्थानीय निकायले रूखलाई अधिकारसहित जीवित प्राणीको रूपमा औपचारिक मान्यता दिएको छ। क्यानाडाको क्युबेक प्रान्तको मोन्ट्रियलबाट करिब 65 किलोमिटर पश्चिममा रहेको टेरास बोद्रोइल नगरपालिकाले वातावरण संरक्षणको क्षेत्रमा यस्तो ऐतिहासिक कदम चालेको हो। जलवायु परिवर्तन, बढ्दो तापक्रम, वन विनाश र जैविक विविधता संकटको सन्दर्भमा क्यानाडाको उक्त नगरपालिकाले गरेको यो निर्णयलाई विश्वभर वातावरण संरक्षणको नयाँ उदाहरणका रूपमा हेरिएको छ। नगर परिषदले गत जून 9 मा सर्वसम्मत रूपमा पारित गरेको प्रस्ताव